0: 在兄弟面前。爷爷，我的哥哥也听你们的特别家的感觉。
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हरजोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी अस्पताल प्रणाली गोल लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107381।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गए सन्चो हुन्न भने।
6: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98102-60000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: मेरी आमोइनी, घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
14: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
13: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
14: यसका बाजे लाट्टाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, चिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुम्रा।

0: बैंक प्रोप्राइटर हेमंत प्रकाश ओली संपर्क मोबाइल नंबर 9857283894 9848814894
1: सधैँभरि गर्मी बसेर पनि हुँदैन यहाँ के रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
2: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौँ
1: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँके हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ तपाईँको यात्रा हाम्रो कर्तव्य
2: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी डिलक्स रूम तथा साटा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ
3: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 9702779290 दाङ तुल्सीपुरका लागि तारा सुनार 9820776940 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 9694386595 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना
5: डाक्टर द्वारा उपचार हुने रोगहरू
4: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
5: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
2: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म
6: नोट सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
7: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857320756

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौ
2: सामुदायिक सूचना नेटवर्क CIN
3: अहिले बिहानको 6 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 27 गते बिहीबार सेप्टेम्बर 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको आज 2083 साल असोज 27 गते मंगलबार अक्टोबर 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको तृतीय तिथि अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्चस्व। ई पेन्सन सेवा प्रभावकारी बन्दै।
1: दशैंमा महँगीको मार। काठमाडौँमा भित्रेका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी शुरू।
0: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल।
1: एलनिनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युएद्वारा नयाँ प्रतिबन्धको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै नेपालका पाँच जनालाई ओसीएनको सम्मान। पौडीमा डुआनालाई 4 स्वर्ण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज खबरको सबैभन्दा शुरूमा दशैं नजिकै गर्दा महँगीको मारमा उपभोक्ता पर्दै गएको र सरकारवाला निकायको भूमिका बढ़ाउनु पर्नेमा जोड़ दिएको प्रसंग।
1: दशैं शुरू भएसँगै अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर। 10 भदौमा भोटेको सीमा भयानक बाढ़ी। आयता पटक पटक भारी वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता कपड़ा लगायतका हरेक चीजमा गत वर्षको दशैंको तुलनामा भारी मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गत दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। यहाँ दुवै वर्षको घटस्थापनाको भोलिपल्टको बजार मूल्य तुलना गर्दा कालीमाटी बाहेकका सबै जसो क्षेत्रमा बजारको मूल्य आकाशिएको छ। यता विभागले खटिनी टोलीले दैनिक रूपमा विभिन्न क्षेत्रमा अनुगमन गरेको छ, तर मूल्य वृद्धिका विषयमा अझै ठोस कदम चाल्न नसकेको समेत विभागले बताएको छ। बजारमा सबै प्रकारका चीजबीजको भाव बढ़ेको जानकारी समेत भएको विभागले जनाएको छ, जसले गर्दा मूल्य लिएर कति मूल्य लिएर वस्तु तथा सेवा बिक्री गर्न पाउने भन्ने कानून व्यवस्था अहिलेसम्म छैन। तर अनुगमन तथा उस्तै प्रकृतिको वस्तुको मूल्यका दुईवटा पसल बीच ठूलो अन्तर देखिएको र त्यसलाई निगरानी समेत गरिरहेको निकायले जनाएको छ। यसैबीच कालोबजारी ऐन अन्तर्गत कर्मचारीहरूलाई खटाउन र राजनैतिक नेतृत्वको दबावमा नपर्न समेत अधिकार कर्मीहरूले बताएका छन्। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले अनुचित मुनाफा लिन नपाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन 2075 उल्लेख भएको र सोही अनुसार निरीक्षण अधिकृतलाई अस्वाभाविक लागेका वस्तुको भावबारे विश्लेषण गर्ने र कार्यवाही गर्न अधिकार रहेको समेत उहाँले बताउनु भएको छ। बजार भाव बढ़ेको बेला उपभोक्तालाई राहत दिने, ढाडस दिने कुनै काम नभएको समेत उहाँले बताउनुभयो। उल्टी ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनौ जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
0: यसैबीच दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारमा खसीबोका, च्याङ्रा र रागा भैंसीको स्वास्थ्य परीक्षणलाई कड़ाई गरेको हो। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको गरिएको पशु सेवा विभागले जानकारी दिएको छ। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र राँगा भैँसी पठाइएको जानकारी दिनुभयो। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसी बोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो। खसी बोका खरिद गर्ने उपभोक्ताले सिंहमा हरियो रंग लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाइ छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलंकी, खसी बजार, धापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ। टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी, च्याङ्ग्रा बजार, चोभार, त्यसै गरी राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 11 बजेसम्म र दिउँसो 3 बजेसम्म खसी बोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ। यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकामा उपत्यकाका बजारमा चहल पहल पनि बढ़ेको छ। उपत्यकाका मुख्य बजार असन, नयाँ सड़क, इन्द्रचोक, रंजना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड़ बढ़दै गएको हो। पसल भित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकहरूको अत्यधिक भेट देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढ़िरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढ़ेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चाडपर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
1: अब राजनैतिक प्रसंग। कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने सहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल, उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। कांग्रेसको इतिहासमा संग्रौला पहिलो महामन्त्री महिला बन्नुभएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3735, आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा नेभिसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराई भन्दा 590 बढ़ी मत पाउनुभयो। भट्टराईले 1752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरूङ भने 5 स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरूङ अन्तिम समयमा महाधिवेशनमा आउनु भएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194 मत प्राप्त गर्नुभयो भने राणाले 2330 र संग्रौलाले 3118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरूराज घिमिरे भने 1513, नयनसिंह महरले 1134, अमरसिंह पुनले 1125, शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव
3: बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो ती गाडी खस्छ ती हिलै फिर भएर जानुपर्छ ठेल दिन अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू कहाँ पस्तावस्त गर्दैछन्
1: सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
5: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
4: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
5: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98-417-55-65 सधैँ सेवा गर्ने मौका दिनुहोस्
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz
7: मा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
8: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कार्यान्वयन शीर्षकको खबर पनि प्रकाशित छ यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झण्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न सकिरहेको छैन आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना आर्थिक कूटनीतिक व्यापार विस्तार विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ त्यस्तै भित्र पृष्ठमा दशैं नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीड़ित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीड़ित परिवार आफन्त र छिमेकीको आश्रयमा छन्। गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दशैं खर्च पाएपछि चौदण्डी गढ़ीको मुसहर बस्तीमा खुशी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर बाढ़ीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुभएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण मूल्य किलोमा 200 सम्म बढ़ने अनुमान बजारमा बढ़्यो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 40 किसिमका तथ्याङ्क संकलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विकास विश्वास रेग्मीले लेख्नु भएको छ सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र माताहरूलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृति प्रति आभार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढ़ाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्र पृष्ठमा प्रकाशित छ।
10: कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार्टिसियल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवि शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो आउने दिनमा उपचारको प्रभावकारिता मूल्यांकन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। अर्को खबर छापिएको छ कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुंवरले लेख्नु भएको हो। काठमाण्डुमा मात्रै दिनको 10 करोड़ रूपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायुसेवा कम्पनीमा करिब 1 दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढ़ुवा हुनुभएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। 8 जनाबाट 15.5 करोड़ भराउन आदेश भूटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दाहाल र तुफान न्यूफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजीत राईले 1.5 करोड़ तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ। उनी एक्लैले 7.5 करोड़ तिर्नुपर्नेछ। गृह मन्त्रालय प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ तर कसले कृत्य गर्यो फैसलामा मौन रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि निर्माण व्यवसायीलाई भुक्तानी दिन 4 चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी 4 चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3,200 मिटर भन्दा माथिको फले र 3,475 मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरूवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती विस्तारको आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रूपियाँले सम्भव छ पोसिलो खाजा शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढ़ाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले शुरू गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ़दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसुरमा पक्राउ सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। एक महिना भित्रै देशका तीन ठूला नदीमा आएको विनाशकारी बाढ़ीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बुढी गण्डकीमा आएको बाढ़ी यसका ताजा उदाहरणहरू हुन्। पीड़ित परिवारका लागि कानूनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली संघ युएका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढ़ी रूसको ब्यालिस्टिक क्षेप्रास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाफबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्रका क्रममा न्यूयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज जल मार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका थिए।
10: साझा खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जित र 11 हार सामना गरी 33 अंक जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौं स्थानमा छ। आइतबार क्यानाडामाथिको जितले नेपाल एक स्थानमाथि उकुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोडेको छ। विश्वकप लीग दुईको महत्वपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कड़ा चुनौती दिने अपेक्षा छ। यी दुईबीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। डे हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाड़ी डुवानाले महिला 50 र 200 मिटर ब्रेस्ट स्ट्रोक 100 र 200 मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मिटरमा डुवानाले 35.70 सेकेण्डमा स्वर्ण जित्दा ब्रिटिश स्कूलकी रोयल प्रजापतिले रजत र न्यू मिलिनियमकी प्रजना ताम्राकारले काँस्य जित्नु भएको छ। ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका चारजना र एक खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
1: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
12: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
13: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
14: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
15: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
3: ती गाडी भासिएका छन् मेरो घरको परसामा। बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो। ती गाडी फस्छ, ती हिलै फिर भर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम वास्ता गर्दैछन्। यो कारण के भएको हो यो केही बुझ्न सकिनँ मैले।
16: यो सडक समयमा नै नबन्दा मिक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना, तोकपेगोला, सोदो पोखरी, लोदेन लगायतका दर्जनौं क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ। ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन्। एकजना पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पा:
17: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन, त्यसै गरी त्यहाँको पर्यटन क्षेत्रहरू, जस्तै नजिकै भइरहेको फुङफुङ्गे, एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन तोकपेगोला जाने यो बाटो अत्यन्तै महत्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चाँडोभन्दा चाँडो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो। र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयहरूले लाभ पाउँथ्यो।
16: सड़कको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन्। फुङलिङ नगरपालिका 1 नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन:
18: बाटो अहिले बनिने क्रममा छ, अब आशा छ चाँडै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौ भन्ने आशा छ। यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ, तर नभए पनि हामी ग्रेभल चाहिँ राम्रो नै हुन्छ। राम्रो आएको छ, 9 करोडको पैसा आएको छ र ठेकदारहरू पनि मजा युद्धस्तरमा लाग्नु भएको छ, आशावादी छौँ हामी।
16: यस सड़कको निगरानी गरिरहेको तमोर करिडोर, सुबाङ खोला दोभान, ओलाङचुङगोला सड़क योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ। निर्माणको प्रगति न्यून देखिएकाले कार्यवाहीको प्रक्रिया समेत अघि बढ़ाइएको थियो। हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालू आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तमोर करिडोर सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
19: कार्यवाही स्वरूप बोर्डले चाहिँ तान्ने हिसाबको एउटा अभियान हाम्रो चलिरहेको छ। हजुर, बीचमा निर्माण व्यवसाय फेरि एक्टिभ भयो, अहिले चाहिँ अब त्यो ढलान गर्ने हिसाबले कार्मिटहरू पनि हिजो भर्खर अस्ति भर्खर पनि झारेर जहाँ जहाँ मेजर अफसर भएको एरिया, हाइवे भएको एरियामा, सिपेज भएको एरियामा चाहिँ ढलान गर्ने हिसाबले अगाडि बढ़िरहेको छ। हजुर, त्यसपछि हाम्रो पिचकै काम गर्ने हो, त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर जति ग्राभेल गरेर अरू चाहिँ बेसहरू कुट्ने काम दगुर्नेमा। गत 8 वर्षमा चाहिँ क्रसरको पनि अलिक समस्या भएको थियो, दगुर्नेमा त्यो बेसहरू निकाल्न अलिक समस्या जस्तो भएको थियो। यसपालि अब यो असोजपछि हामी लगत्तै समन्वय गरेर स्थानीय तहसँग त्यो बेसहरूको व्यवस्था गरेर यो 8 वर्षमा त्यो ठेकालाई पनि हामीले कम्प्लिट गर्ने हिसाबले टार्गेट राखेका छौँ।
16: नयाँ बसमार्क माछा पोखरी हिरेवा दुभानको 9 किलोमिटर सड़क ठेक्का सम्झौता भएको 6 वर्ष पूरा हुन लागेको छ, तर सड़कको काम नसकिँदा यात्रुलाई शास्ति त भएको छ नै। सरकारी काम कारवाही चुस्त बनाउनका लागि दिइएको निर्देशन पूरा नहुनुको कारणका बारेमा स्थानीयवासीमा आक्रोशसँगै सरोकारवाला बीच कुनै मिले मतोपो भएको हो कि भन्ने शंका पनि बढ्दै गएको छ। कृष्ण फुरुम्बो लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि
1: प्रस्तावित राजदूतहरूको संसदीय सुनाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्षस्व ई पेन्सन सेवा प्रभावकारी भन्दै
0: दशैंमा महँगीको मार। काठमाडौँ भित्रिएका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी।
1: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि।
0: एल निनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूद्वारा नयाँ प्रतिबन्धको घोषणा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज ओमनसँग खेल्दै
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले अनलाइन खबर .com का लागि आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन जहाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ, तर खुला मंच जहाँ महाधिवेशनको उद्घाटन गरिएको थियो त्यहाँ खुला मंचको दुबो जति सबै धूलोमा परिणत भएका बारेमा पनि खबर सार्वजनिक भए। यद्यपि नेपाली कांग्रेसको नेतृत्वले महानगरपालिकासँग गरिएको सम्झौता अनुसार दुबो रोपेर जस्ताको त्यस्तै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका खबर पनि सार्वजनिक भएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाभित्र अगाडिपट्टि टेलिभिजन छ। टेलिभिजनमा कांग्रेस महाधिवेशनपछिको खुला मंच भनेर देखाइएको छ जहाँ माटो र धूलो बढ़ी देखिन्छ र त्यहाँ दुबो कम देखिराखेको छ र नजिकै पलङमा एकजना व्यक्ति छन् जो ढलक्क ढल्केर अगाडिपट्टि रिमोट चलाउँदैछन् र केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, कांग्रेसको नेतृत्व मात्र होइन खुला मंच पनि बदलिएछ नि।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772। घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: ओहो ल, पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछु होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला? र खै
7: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
6: त्यही त खै, यिनलाई चेत किन नआउला?
7: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
1: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
8: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात रेडियो पत्रिका आजको परिवेशमा म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असोज 27 गते, तदनुसार सन् 2026 अक्टूबर 13 तारीक, अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मंगलबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम सल्यानको रेडियो कपुरकोट, रेडियो राप्ती, रोल्पाको रेडियो होलेरी, रूकुम पश्चिमको रेडियो नयाँ नेपाल र प्युठानको रेडियो झुलेनीबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। दाङमा टिप्परको ठक्करबाट एक बालकको ज्यान गयो। सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्गमा ट्राफिक सचेतना तीव्र पारिँदै। विश्वभर मानसिक तनावका कारण रोगको पहिचान हुन समस्या। चाडपर्व नजिकैसँगै सल्यानमा खुकुरीको माग बढ्यो। र चाडपर्वमा यात्रालाई सहज बनाउन रूकमेली सेवा समाजको आग्रह। रोल्पामा सवारी चेक जाँचमा कडाई।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आजको परिवेशमा आज हामीले दाङबाट प्रकाशित विभिन्न दैनिक पत्रिकाले छापेका खबरहरू, प्रकृति न्यूज डेस्कमा रहेका खबरहरू र विभिन्न अनलाइन संस्करणमा प्रकाशित समाचारहरू प्रसारण गर्नेछौ। आज हामीलाई दाङबाट प्रकाशित नयाँबोध राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। खाल्डो खनेर चोरी रोक्ने प्रयास, आजको नयाँबोध दैनिकले यो खबर पहिलो पृष्ठमा छापेको छ। दुर्घटना न्यूनीकरण गर्न राजमार्गमै यान्त्रिक परीक्षण, बाँदरको आक्रमणबाट तीनजना घाइते, दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा गहतराज, लोप हुँदै बर्की मार लगायतका खबरहरू आजको एकबोध दैनिकले पहिलो पृष्ठमा छापेको छ। सत्य र तथ्यमा आधारित पत्रकारिता आवश्यक, पोखरेल आजको गोरक्ष दैनिकमा यो खबर पहिलो पृष्ठमा छापिएको छ। विश्व मानसिक रोग दिवस, तथ्याङ्कमा भन्दा धेरै छन् मानसिक रोगी, 27 वर्षपछि सड़क स्तर उन्नति, गुरूकुल एकाडेमीको क्लोज क्याम्प लगायतका खबरहरू आजको गोरक्ष दैनिकले पहिलो पृष्ठमा छापेको छ। विभिन्न स्थानमा भव्य दुर्गा पूजा शुरू, प्रहरीका लागि निशुल्क स्वास्थ्य शिविर, गुरूकुलका विद्यार्थीको बन्द शिविर सकियो लगायतका खबरहरू आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकले पहिलो पृष्ठमा छापेको छ। नेपालमा मानसिक रोगको समस्या भयावह अवस्थामा रहेको यस क्षेत्रमा काम गरिरहेका जानकारहरू बताउँछन्। वास्तविक तथ्य लुकाउँदा रोगको पहिचान र उपचारमा थप जटिलता भएको उनीहरूको निष्कर्ष छ। अर्को कुरा, समाजमा मानसिक रोगका बिरामीलाई लालछना र भेदभाव गर्ने प्रवृत्तिले मानसिक रोग निको पार्नै समस्या हुने र अन्त्यमा आत्महत्या जस्ता घटना समेत हुन सक्ने जानकारहरू बताउँछन्। यस्ता खालका विभिन्न तथ्याङ्कहरूले पनि देखाएको उनीहरूको भनाइ छ। यस्तै गरी हिंसा पीड़ितमा यो समस्या अझै संवेदनशील रहेको उनीहरूको भनाइ छ। प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीले विश्व मानसिक रोग दिवसको अवसरमा हिजो चिकित्सालयको सभाहालमा आयोजना गरेको मानसिक रोग सचेतना कार्यक्रममा यस्तो खालको तथ्य प्रस्तुत गर्दै विश्व स्वास्थ्य संगठन लुम्बिनी प्रदेशका प्रतिनिधि शंखुक भट्टले नेपालमा मानसिक रोगको अवस्था, निराकरणका प्रयास, मानसिक रोग बढ़नका कारण तथा निदानका उपाय लगायतका विषयमा प्रस्तुत समेत उहाँले गर्नुभएको थियो। पारिवारिक बेमेल, न्यून आर्थिक अवस्था, सामाजिक भेदभाव र अन्धविश्वास तथा पछिल्लो समयमा डिजिटल एडिक्सनका कारण मानसिक रोगका बिरामीको संख्या वृद्धि भएको पनि उहाँको भनाइ छ। साथै मानसिक रोगको अन्त्यका लागि तनाव व्यवस्थापनमा सबैको सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। विश्व मानसिक रोग दिवसकै अवसरमा हिजो दाङसहित देशभर विभिन्न कार्यक्रम गरी समेत मनाइएको छ। यस सम्बन्धीका स्वास्थ्य चिकित्सकहरूले विश्वभर नै मानसिक रोगका बिरामीहरूको अवस्था भयावह रहेको समेत बताएका छन्। उनीहरूले तनावका कारण मानसिक रोगी हुने र यस्ता खालका बिरामीमा रोगको पहिचान हुन समस्या भएको समेत बताएका छन्। साथै विज्ञहरूले यो समस्या विश्वभर नै रहेको तथ्यांक प्रस्तुत समेत गरेका छन्। विश्व मानसिक रोग दिवस तथ्यांकमा भन्दा धेरै छन् मानसिक रोगी, खेमराज रिजालले लेखेको खबर आजको गोरक्ष दैनिकमा छापिएको छ। चाडपर्व नजिकै गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमै भालुवाङ सड़क खण्डमा सञ्चालन हुने सवारी साधनको यान्त्रिक परीक्षणसँगै चालकलाई सचेत गराउन थालिएको छ। पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ़दै गएपछि सम्भावित दुर्घटना रोक्न ट्राफिक परेडले सवारी साधनको अवस्था जाँच र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको हो। ट्राफिक प्रहरी कार्यालय लमैको आयोजना तथा नर्ती प्रहरी पोस्टसँगको समन्वयमा हिजो अस्थायी ट्राफिक प्रहरी कार्यालय नर्तीमा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको हो। चाडपर्वका समयमा यात्रुको आवागमन बढ़ने र सड़क सवारी साधनको चाप समेत हुने भएकाले दुर्घटनाको जोखिम कम गर्न परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरीले बताएको छ। ट्राफिक प्रहरी कार्यालय लमैका प्रमुख तथा प्रहरी वरिष्ठ नायब निरीक्षक तीर्थ भूषालको नेतृत्वमा गरिएको परीक्षणमा छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने मालवाहक तथा यात्रुवाहक सवारी साधनहरूको अवस्थाको बारेमा जाँच समेत गरिएको छ भने चालक तथा सहचालकहरूलाई सचेत गराइएको छ। दुर्घटना न्यूनीकरण गर्न राजमार्गमै यान्त्रिक परीक्षण, दशरथ घिमिरेले लेख्यो खबर आजको इग्बु दैनिकमा छापिएको छ। यता दाङमा टिप्परको ठक्करबाट एक बालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। लमै सड़क खण्ड अन्तर्गत घोराई उपमहानगरपालिका तीन कुहिरे पानीमा राय ख 25/11 नम्बरको टिप्परले ठक्कर दिँदा तुलसीपुर 14 बस्ने लोकमणि अधिकारीका 6 वर्षीय बालक राजन अधिकारीको ज्यान गएको प्रहरीले बताएको छ। टिप्परको ठक्करबाट गम्भीर घाइते अधिकारीको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। उता राप्ती राजमार्ग अन्तर्गत सल्यानमा 2 मोटरसाइकल ठोकिँदा 3 घाइते भएका छन्। शारदा नगरपालिका 7 भट्टा चौरमा हिजो बिहान भएको दुर्घटनामा पश्चिम रूकुमको मुसिकुट नगरपालिका 6 38 वर्षीय गिरिभान पुन, बागचोर नगरपालिका 11 34 वर्षीय विवेक बुढा र 23 वर्षीय ओमकार बुढा घाइते भएको सल्यान प्रहरीले जानकारी दिएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य मान्यताको संरक्षण गर्न मातृशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले कुनै जात, पुस्ता, धर्म र संस्कृतिका नाममा समाज विभाजित हुँदै गएको उल्लेख गर्दै मौलिक संस्कृति र मूल्य मान्यताको जगेर्ना र मातृशक्तिको सम्मानमा जोड़ समेत दिनुभएको हो। नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका आमा रेशमी कुमारी बुढाथोकीको स्मृतिमा आयोजित शोक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले भौतिक विकासले मात्र समाज समृद्ध नहुने समेत बताउनु भएको हो। उहाँले सूचना र प्रविधिको विकाससँगै मौलिक संस्कृति मूल्य मान्यतालाई जीवन्त राख्नुपर्नेमा जोड़ दिनुभएको हो। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ। नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न पश्चिम दाङको बबई गाउँपालिका 5 र 7 अन्तर्गत बबई नदीमा पुग्ने विभिन्न नाकाहरूमा खाल्डो खनिएपछि स्थानीय सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेको छ। नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाले अप्नाएको यो उपाय प्रभावकारी होला कि नहोला भन्ने बहससँगै सर्वसाधारणको आवागमनमा समेत असर पुगेको बारे नागरिकहरूले चासो देखाएका छन्। गाउँपालिकाले शुक्रबार र शनिबार गरी बहुला खोला पुलदेखि तलतिर बेलासपुर घाट, बेलासपुर नर्सरी, कृष्ण घाट, खैरभट्टी लगायतका बबई नदीका क्षेत्रमा पुग्ने सड़कहरू बन्द गर्नको निम्ति खाल्डो खनेको हो। रातको समयमा नदीबाट ढुङ्गा गिटी र बालुवा चोरी निकासी हुने क्रम बढ्दै गएपछि पालिकाले यस्तो विधि अप्नाएको बताइएको छ। ट्र्याक्टर तथा जेसीपुर आउजाउ त गर्न नसकौन् भन्ने उद्देश्यले खाल्डो खनेर यस्तो उपाय निकालेको पनि गाउँपालिकाले जनाएको छ। तर यस उपायबारे नागरिकहरूले भने चासो देखाएका छन्। यस्तै शान्तिनगरका युवा जागृत केसीले पनि गाउँपालिकाको निर्णयप्रति प्रश्न उठाउँदै यो उपयुक्त नभएको र बरू यस्ता खालका गतिविधिलाई रोक्न अरू उपायहरू अप्नाउनु पर्ने समेत बताएका छन्। खाल्डो खनेर चोरी रोक्ने प्रयास एकराज भण्डारीले लेखेको खबर आजको नयाँ बोध दैनिकमा छापिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित तुलसीपुरमा हामी आउँदैछन् अभियान अन्तर्गत हिजो कार्यक्रम गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरको आयोजनामा हिजोदेखि अभियान शुरू भएको हो। अभियानको संघीय सांसद खगेन्द्र सुनारले उद्घाटन गर्नुभएको हो। सत्तारूढ़ दल रासोपाले स्थानीय तहको चुनावलाई लक्षित गर्दै पार्टीको संगठनलाई स्थानीय तहसम्म थप सुदृढ़ बनाउने र नागरिकसम्म आफ्नो राजनीतिक एजेण्डा पुर्याउने उद्देश्यसहित यो अभियान शुरूआत गरेको छ। रासोपाको हामी आउँदैछौ अभियान तुलसीपुरमा आजका पत्र पत्रिकाले यो खबर छापेका छन्। नेपाल निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष मानप बमले निर्माण व्यवसायी परिपक्व नभएसम्म राज्य परिपक्व हुन नसक्ने बताउनु भएको छ। निर्माण क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड़ दिँदै उहाँले निर्माण व्यवसायीको मनोबल बढ़ाउने गरी सरकारले पछिल्लो समय गरेका नीतिगत सुधारले केही आशा पलाएको पनि बताउनु भएको छ। निर्माण व्यवसायी संघ सल्यानको 22 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। निर्माण व्यवसायीले विभिन्न समस्या भोगिरहेको अवस्थामा सरकारले कानूनी तथा नीतिगत सुधार मार्फत व्यवसायका माग सम्बोधन गर्ने प्रयास गरेकोमा समेत उहाँले जोड़ दिनुभएको थियो। निर्माण व्यवसायी सो अवसरमा बोल्ने वक्ताहरूले निर्माण व्यवसायीका हकहितका विषयमा राज्यले ध्यान दिनुपर्नेमा समेत जोड़ दिएका थिए। सोही अवसरमा महासंघका केन्द्रीय पूर्व सदस्य बालाजु श्रेष्ठले निर्माण व्यवसायीका साझा समस्या समाधान गर्न संस्थागत रूपमा संगठन बलियो हुनुपर्नेमा जोर समेत दिनुभएको हो। यस्तै नेपाल निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष नवीन श्रेष्ठले व्यवसायी बीचको एकता र सहकार्यले मात्रै साझा समस्या समाधान गर्न सकिनेमा जोड़ दिनुभएको थियो। निर्माण व्यवसायी सल्यानका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो। मेरो जिल्ला अनलाइन संस्करणमा यो खबर प्रकाशित भएको छ। यस्तै सल्यानकै अर्को खबरमा शारदा नगरपालिका 15 स्याल पानीका इन्द्रबाबु थापा विकलाई यति बेला खुकुरी बनाउन भ्याइ नभ्याइ छ। दशैं नजिकैसँगै माग बढ़ेपछि उहाँ बिहानदेखि राति अबेरसम्म उद्योगमा खटिनुहुन्छ। तर यति लामो समयसम्म काम गर्दा पनि उहाँले अर्डर अनुसारको खुकुरीको माग पूरा गर्न मुस्किल परेको छ। यो महिनामा मात्रै 40 देखि 50 वटासम्म खुकुरी बेचिरहेको उहाँको भनाइ छ। बाह्रै महिना खुकुरी बनाउने काममा उहाँ व्यस्त हुनुहुन्छ। तर अन्य समयमा भन्दा यो चाड़पर्वको समयमा खुकुरीको बढ़ी माग हुने गरेको उहाँको भनाइरहेको छ। प्रदेश हुँदै राष्ट्रिय स्तरका प्रदर्शनीमा समेत पुरस्कार पाइसक्नुभएका इन्द्रबाबु खुकुरी बनाएर मासिक 70 देखि 80,000 रूपियाँसम्म आमदानी हुने गरेको बताउनुहुन्छ। दशैंमा सल्यानी खुकुरीको माग बढ़दो, बनाउने हात घट्दो। कान्तिपुर अनलाइन संस्करणमा सरिता चलाउनेले यो खबर लेख्नु भएको छ।

0: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चौक दान, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
1: यो छोटो विश्रामपछि आजको परिवेशमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। चाडपर्वका समयमा काठमाडौँ सहित विभिन्न स्थानबाट रूकुम पश्चिम आउने नागरिकहरूको सहज यात्रा, सुरक्षित र व्यवस्थित आगमन सुनिश्चित गर्ने उद्देश्यले रूकमेली सेवा समाज र रूकुम जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूका प्रतिनिधिहरूका बीचमा यस बारेमा छलफल भएको छ। काठमाडौँको नयाँ बस पार्कमा सम्पन्न छलफलमा रूकमेली सेवा समाजका संयोजक अधिवक्ता दिनेश खड्का, सदस्यहरू लोकेन्द्र खनाल, खिम प्रकाश बुढा मगर र यातायात व्यवसायी हेमरा आज बिकर अपरजित बुढा मगर लगायतको सहभागितामा यसबारेमा छलफल भएको हो। छलफलका क्रममा चाडपर्वका समयमा रूकुम पुग्ने यात्रुको बढ़दो चाप, टिकट व्यवस्थापन, वैकल्पिक सवारी साधनको उपलब्धता तथा यात्रुहरूले भोग्नुपर्ने सम्भावित समस्याका विषयमा छलफल समेत गरिएको छ। कखरा अनलाइनमा यो खबर प्रकाशित भएको छ। यस्तै रूकुम पश्चिमको पुरानो एक सड़क खण्डमा 27 वर्षपछि स्तर उन्नति तथा कालो पत्रीको काम अगाडि बढ़ेको छ। जिल्लाको मुस्कोट नगरपालिका स्थित शीतल पोखरीबाट झुलखेत हुँदै चुनबाङ जोड्ने सड़कको स्तर उन्नतिको कार्य शुरू भएको हो। ग्रामीण सड़क सञ्जाल सुधार परियोजना आयोजना मार्फत स्तर उन्नति आह्वान गरिएको हो। आयोजना प्रमुख हरि ओलीका अनुसार 18.4 किलोमिटर सड़क खण्डको स्तर उन्नति तथा कालोपत्रीको लागि काम शुरू भएको हो। सड़क निर्माणका लागि रायमाझी थुदुङ पाण्डे जेबीसँग असोज 1 गते सम्झौता भएको छ। 27 वर्षपछि सड़क स्तर उन्नति, राजु लामिछाने लेख्यो खबर, आजको गोरक्षा दैनिकमा छापिएको छ। सुनिल स्पीति गाउँपालिका 2 खुंग्री स्थित सर्गोदारी राजमार्गमा सवारी चालकहरूको मादक पदार्थ तथा लागू औषध सेवन सम्बन्धी चेक जाँच शुरू गरिएको छ। हिजो इलाका प्रहरी कार्यालय खुंग्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको संयुक्त आयोजनामा तथा खुंग्री स्वास्थ्य चौकी र गाउँपालिकाको कार्यालयको सहकार्यमा उक्त चेक जाँच गरिएको हो। चेक जाँचका क्रममा रोल्पा जिल्लामा भित्रिने, बाहिरिने तथा जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक गरी 33 सवारी साधनका चालकको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा 2 चालकमा लागु औषध सेवन गरेको समेत फेला परेको थियो। ती मध्ये 1 निजी र 1 सार्वजनिक सवारी साधनका चालक समेत रहेको प्रहरीले बताएको छ। उनीहरूलाई सम्झाई बुझाई गरी सचेत समेत गराइएको छ। रेडियो मालाश्री अनलाइन संस्करणमा यो खबर प्रकाशित भएको छ।

थारू समुदायमा पुस्तौंदेखि मौखिक परम्पराका रूपमा गाइँदै आएको भारत महाभारत कथामा आधारित बर्किमार गीत लोप हुने अवस्थामा पुगेको छ। विशेष गरी बड़ा दशैंका बेला सामूहिक रूपमा गाइने यो लोक महाकाव्य नयाँ पुस्तामा हस्तान्तर हुन नसक्दा थारू समुदायको मौलिक भाषा संस्कृति र परम्पराका सँग जोडिएको महत्वपूर्ण सम्पदा हराउने जोखिम बढ़ेको छ। थारू समुदायमा प्रचलित बर्किमार गीत महाभारतको कथालाई गीतका माध्यमबाट प्रस्तुत गर्ने मौलिक परम्परा मानिन्छ। थारू भाषामा बर्कीको अर्थ ठूलो र मारको अर्थ युद्ध भन्ने बुझिन्छ। समग्रमा बर्किमारको अर्थ ठूलो वा भीषण युद्ध भन्ने बुझिन्छ। यसमा महाभारतका पाण्डवसँग सम्बन्धित लामो कथालाई विभिन्न प्रसंगमा गीतका माध्यमबाट प्रस्तुत गर्ने परम्परा छ। लोप हुँदै बर्किमार सन्तोष दहितले लेख्यो खबर आजको इग्बोध दैनिकमा छापिएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू हुँदैछ। संहिता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा

योजना बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा सहभागी हुन छ प्रदेशका मुख्यमन्त्रीहरू विराटनगर पुगिसकेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भने त्यहाँ पुग्ने क्रम जारी रहेको बताइएको छ। अन्य प्रदेशका मुख्यमन्त्रीहरू त्यहाँ पुगिसक्नु भएको छ। सुदूरपश्चिमबाट प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी हुन पुग्नु भएको छ। सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही हिजो नै विराटनगर पुगिसक्नु भएको छ। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन, प्रदेश अधिकारमा साझा धारणा बनाउने प्रयास। अनलाइन खबरमा यो खबर प्रकाशित भएको छ।

र आजको परिवेशको अन्तमा मौसम सम्बन्धीको खबर। पछिल्लो बितेको 24 घण्टामा छिटपुट बाहेक अन्य धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका विभिन्न क्षेत्रमा सामान्यतया मौसम सफा रहनेछ भने कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँ तथा बाँकी हिमाली र पहाड़ी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। प्राय जसो ठाउँहरूमा मौसम सफा रहेको पनि महाशाखाले बताएको छ। बागमती, गण्डकी र लुम्बिनीको पहाड़ी तथा हिमाली क्षेत्रका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक दुई स्थानमा भने मौसम बदलिरहेको महाशाखाले बताएको छ। उज्यालो अनलाइनमा यो खबर प्रकाशित भएको छ। यही खबरहरूसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
2: दन्त परीक्षण तथा परामर्श सेवा,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत निकाल्ने,
2: दाँत भर्ने,
1: दाँतको जरादेखि उपचार गर्ने,
2: कृत्रिम दाँत लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
2: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
1: दाँतको कस्मेटिक उपचार,
2: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।

0: मेरा त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: सधैँभरि घरमै बसेर पनि हुँदैन यहाँ केही रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
3: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौ
2: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँके हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ तपाईँको यात्रा हाम्रो कर्तव्य
3: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टीभी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ
4: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072779 दाङ तुल्सीपुरका लागि तारा सुनार 98206640 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994938695 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 98088-64-071
7: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
8: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
7: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
8: यसका बाजे लाटाले हान्डल बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
9: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
10: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578-23894 98478-14894
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू
13: दन्त परीक्षण तथा परामर्श सेवा
12: दाँतको एक्सरे
13: दाँत सफा गर्ने
12: दाँत निकाल्ने
13: दाँत भर्ने
12: दाँतको जरादेखि उपचार गर्ने
13: कृत्रिम दाँत लगाउने
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
12: दाँतको कस्मेटिक उपचार
13: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन डाङ मोबाइल नम्बर 9857825188 र 9848401188।
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके।
15: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
16: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
17: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
18: डाक्टर द्वारा उपचार हुने रोगहरू
17: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
18: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
19: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
18: नोट सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
20: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
20: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857820756।
21: हिमाल पहाड तराई हामी सबै नेपाली हौ कोही छैनौ पराई।
22: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
2: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय भिक। मोबाइल नम्बर 98465552।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: खुसीको खबर,
8: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680719194 र 98228156576।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: 鸡翅蚊子
1: 对看都拔不开
2: 看那个
0: 看了把那个鸡翅蚊子
2: 看那个看那蚊子搞得给鸡翅蚊子了
0: 也都是了白色给我杀得把你买了好你发展我就看那蚊子
2: 他被没了猫咪恩的
0: 猫咪那蚊子他们的猫咪蚊子我哭哭就是了अब दी सद्दे मले आमा भन्दै बोला ना तैले आमा भन्दा मलाई संसारको सबै सुख पाए जस्तो लाग्छ मलाई सुख दिनुस
2: आमा

0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
4: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
3: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
4: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
5: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चौक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209747। सेवा गर्ने मौका दिनुहोला।
6: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन

0: नमस्कार, बिहान 8 बजेको प्रकृति खबरमा म लसवान विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। तुलसीपुरमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई कड़ा बनाउँदै पूर्व पश्चिम राजमार्गमा सवारी चेक जाँचमा कड़ाई। पृथ्वी राजमार्गको धादिङ सड़क खण्डमा दुईतर्फी रूपमा गाड़ी सञ्चालनमा विराटनगरमा आजदेखि सातै प्रदेशका मुख्यमन्त्री सम्मेलन हुँदै। र विदेश खबरमा भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने। खेल खबरमा लमईमा भएको भलिबल खेलमा उद्योग वाणिज्य संघले उपाधि जित्यो। अब खबर विस्तारमा। नवरात्रको तेस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आज गरिदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोय राज नेपालले बताउनु भएको छ। चन्द्रघण्टा देवीको स्वरूप सामान्य शान्त एवं करूणामयी रहेको पाइन्छ। गीत संगीत क्षेत्रमा लागेकाले चन्द्र घण्टा देवीको विशेष पूजा आराधना गर्ने गरिन्छ। नवरात्रको पहिलो दिन गत आइतबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको छ। त्यस्तै हिजो दोस्रो दिन पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। यस्तै नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाउने प्रचलन छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्वलाई मध्यनजर गर्दै तुलसीपुर क्षेत्रमा सुरक्षा व्यवस्थालाई कड़ा बनाउँदै लगेको छ। हिन्दू धर्मावलम्बीहरूको महान चाड बड़ा दशैं र शुभ दीपावली नजिकीयसँगै तुलसीपुर बजार क्षेत्रमा नागरिकको चहल पहल बढ़ने भएकाले सम्भावित चोरी लुटपाट र ठगिने जस्ता घटनाबाट जोगिन र सुरक्षा व्यवस्थालाई कड़ा बनाउन प्रहरी परिचालन गरेको बताइएको छ। विशेष गरी वित्तीय कारोबार हुने बैंक आईएमई सुनचाँदीका पसल तथा नागरिकको बढ़ी भीड़भाड़ हुने सार्वजनिक क्षेत्रलाई मध्यनजर गर्दै निगरानी बढ़ाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभएको छ। प्रहरीले शंकास्पद लागेमा गाड़ीदेखि व्यक्ति समेतलाई खानतलासी र चेक जाँच गर्ने गरेको छ। बजार र आसपासका क्षेत्रमा मोबाइल टोली क्यूआरटी र सादा पोशाकमा परेड परिचालन गरिएको डीएसपी पराजुलीले बताउनु भएको छ। उहाँले आफ्नो घर वरपर गाउँ बस्तीमा शंकास्पद गतिविधि गरेका कुनै व्यक्ति समूह अथवा शंकास्पद रूपमा नागरिकलाई देखेमा 100 फोन सम्पर्क गरेर प्रहरीलाई जानकारी दिन पनि आग्रह गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य मान्यताको संरक्षण गर्न मातृशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले कुनै जात पुस्ता धर्म र संस्कृतिका नाममा समाज विभाजित हुँदै गएको उल्लेख गर्दै मौलिक संस्कृति र मूल्य मान्यताको जगेर्ना र मातृशक्तिको सम्मानमा जोड़ दिनुभएको हो। नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका आमा रेशमी कुमारी बुढाथोकीको स्मृतिमा आयोजित शोक सभा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो। चाडपर्वलाई लक्षित गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सवारी चेक जाँचलाई कड़ाई गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमई भालवाङ सड़क खण्डमा सञ्चालन हुने सवारी साधनहरूको यान्त्रिक परीक्षणसँगै चालक तथा सहचालकहरूलाई सचेत गराउन थालिएको छ। पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ़दै गएपछि सम्भावित दुर्घटना न्यूनीकरण गर्नका निम्ति ट्राफिक प्रहरीले सवारी साधनको अवस्था जाँच र सचेतनामूलक कार्यक्रम कार्यक्रमलाई तीव्र पारेको हो। ट्राफिक प्रहरी कार्यालय लमईको आयोजना तथा नर्ती प्रहरी पोस्ट संघको समन्वयमा हिजो अस्थायी ट्राफिक प्रहरी कार्यालय नर्तीमा सवारी साधनको यान्त्रिकीकरणमा परीक्षण गरिएको छ भने चालकहरूमा मापसी समेत चेक जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय लमईका प्रमुख तीर्थ भूषालले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्य सहित तुलसीपुरमा हामी आउँदैछौ अभियानको शुरूआत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरको आयोजनामा हिजोदेखि अभियानको शुरूआत गरिएको हो। अभियानको संघीय सांसद खगेन्द्र सुनारले एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो। सत्तारूढ दल रासोपाले स्थानीय तहको चुनावलाई लक्षित गरेर पार्टीको संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउने र नागरिक आफ्ना राजनीतिक एजेण्डा पुर्याउने उद्देश्यका साथ हामी आउँदैछौ अभियान शुरू गरेको छ। नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटिको हिजो पूर्ण बैठक सम्पन्न भएको छ। संगठनका जिल्ला कमिटिका अध्यक्ष दीपक कुमार बुढाथोकको अध्यक्षता तथा संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्र बहादुर ओलीको प्रमुख आतिथ्यतामा हिजो तुलसीपुरमा बैठक बसेको हो। बैठकमा संगठनलाई थप व्यवस्थित अनुशासित मर्यादित र प्रभावकारी बनाउने बारेमा आवश्यक छलफल समेत भएको छ। साथै संगठनको शुद्धिकरण सम्बन्धी विषयमा समेत छलफल भएको हो। तपाई अहिले बिहान 8 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रहाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107381।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
0: विश्रामपछि प्रकृति खबरमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका 5 रहेको गलौदी सड़क खण्डमा दुईतर्फी नै गाड़ी संचालनमा आएका छन्। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ीको आवाजात रोकेर काम गरिएको थियो। सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़क मा थुपिएको माटो आज बिहानसम्म हटाएपछि सड़क दुईतर्फी रूपमा सञ्चालनमा आएको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन शुरू हुँदैछ। संहिता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा सहभागी हुन छ प्रदेशका मुख्यमन्त्री विराटनगर पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन्। सम्मेलनमा सहभागी हुन मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही हिजो नै विराटनगर पुगिसक्नु भएको छ। यस्तै सुदूरपश्चिमका मुख्यमन्त्रीको पनि त्यहाँ जाने तयारी भएको बताइएको छ, तर उहाँ आज बेलुकासम्म पुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सचिवालयले जनाएको छ। सम्मेलनमा प्रदेशहरूबाट मुख्यमन्त्री, प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधीश वक्ता सहितको टोली सहभागी हुने कार्यक्रम छ। सम्मेलनमा संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँड सम्बन्धी विषयमा सामूहिक आवाज उठाउन साझा एजेण्डा तय गर्ने र विराटनगर घोषणा पत्र जारी गर्ने जनाइएको छ। अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। जन्तर मन्तर क्षेत्रमा विभिन्न प्रदर्शनहरू हुन थालेपछि उक्त क्षेत्रलाई प्रदर्शनको स्थलबाट हटाएको हो। अब रामलीला मैदान, बुराजी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी क्षेत्र निर्धारण गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय प्रहरीले पछिल्लो समय क्षेत्र निर्धारण गरेको हो। र खेल खबरमा, गोर्खा मोडेल सेकेण्डरी स्कूल लमैले आयोजना गरेको चौथो भलिबल प्रतियोगिताको उपाधि देउखरी उद्योग वाणिज्य संघले हात पार्न सफल भएको छ। दशैंको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा लमई नगरपालिकालाई लगातार दुई सेटमा पराजित गर्दै उद्योग वाणिज्य संघले उपाधि हात पार्न सफल भएको हो। प्रतियोगितामा लमई नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ। विद्यालयले हरेक वर्ष दशैंको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। सोही अनुसार यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गरेको हो। यस्तै अर्को खेल खबरमा, ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार आज बिहान 11:15 अल अमीरातमा शुरू हुने भएको छ। ओमानमा गत आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखदको शुरूआत गरेको थियो। यिनै खबरसँगै हामी प्रकृति खबरको उपचारमा आइपुगेका छौं। विधान अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। तुलसीपुरमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई कड़ा बनाउँदै पूर्व पश्चिम राजमार्गमा सवारी चेक जाँचमा कड़ा गरिँदै। पृथ्वी राजमार्गको धादिङ सड़क खण्डमा दुईतर्फी रूपमा गाड़ी सञ्चालनमा। विराटनगरमा आजदेखि सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुँदै। र विदेश खबरमा, भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने। खेल खबरमा, लमहीमा भएको भलिबल खेलमा उद्योग वाणिज्य संघले उपाधि जित्यो। हवस् त, बिहान 8 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक मनु डीसीलाई धन्यवाद दिँदै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
2: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
1: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
4: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा
6: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती लाभ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
5: 10 बेड आईसीयू सेवा
6: 10 बेड एनआईसीयू सेवा
5: 10 बेड एसडीयू सेवा
6: नर्मल डेलिभरी तथा सीएस सेवा
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती लाभ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
7: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड रसिपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्विसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
3: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
9: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ के रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
10: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एण्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने? यात्रा तय गरौँ।
9: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एण्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
10: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
11: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 9702779290। दाङ तुल्सीपुरका लागि तारा सुनार 9820776940 र भारतको गोवाबाट आउनु परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 9694938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हिमाल पहाड तराई हामी सबै नेपाली हौं, कोही छैनौ पराई।
4: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के भन्नु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू,
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिप्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: खुसीको खबर,
13: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ,
15: मोबाइल नम्बर 9680719194 र 9822856576।
12: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40600।

0: 爹爹，我的哥哥爹爹，天天忙着他们家的干事。
1: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
2: डाक्टर द्वारा उपचार हुने रोगहरू
1: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेला में बेहोश हुने, लामो समय देखि टाउको दुख्ने, मुटु को धड़कन बढ़ने, शरीर काप्ने, पसीना आउने, झस्कने, टर्सने भएमा, निद्रा नलाग्ने, बढ़ी निद्रा लाग्ने, शरीर झमझम करने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छा में कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढ़ी बोल्ने, रिसाउने, झर्कने, दिमाग में एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
2: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
4: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
6: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
5: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ।

0: प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055065। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
1: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
2: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
1: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
2: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
3: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं।
1: खुशीको खबर
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9680719194 र 9822156576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
5: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
6: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
7: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
6: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
7: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
8: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच

0: बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
1: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौँ।
0: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एण्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
1: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
2: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुलसीपुरका लागि तारा सुनार 98076946। र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
4: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाल रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088064071।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाकान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
0: खुसीको खबर।
7: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
4: मोबाइल नम्बर 98680719194 र 98228-5576।
0: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ। के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
9: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू,
10: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, जाँच उपचार केन्द्र तुलसीपुर पाँच बिपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
12: मेरी अमोइनी बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
13: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
12: मेरी अमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
13: यसका बाजे लाटाले हाँडेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुम टुम दगुरेर गए अहिले भत्का कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
14: हामी कहाँ साल सिचौ असना सालको चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
15: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857283894, 9847184994।
16: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
17: डाक्टरद्वारा उपचार हुने रोगहरू
16: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
17: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
18: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
19: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
20: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
21: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: कागती र खरानी को प्राकृतिक शक्ति युक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ जिसको खस्रोपन ने जिद्दीता घटाई भाड़ा चमकाउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
2: हर घर मा हिंदी
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट-सिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578-20756
8: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
7: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूची तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
8: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
11: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
12: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन् अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन् बुढालाई भने मतलबै छैन
13: टेन्सन नगर्न बुढी सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा ग्रासी चुलेसी खुर्पा आँसी जाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मर्मत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
14: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय ढिक मोबाइल नम्बर 9846655400

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487060011 र 98578406601।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
5: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
7: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
8: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
7: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडे किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।

0: यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स। हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578251188 र 98478140188।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209625, मोबाइल 98578209625।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487061 र 98578406601।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
5: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
7: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
8: डाक्टरद्वारा उपचार हुने रोगहरू
7: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
8: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
9: बिरामी चेक जाँच हुने मिति 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
5: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
10: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
11: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: मेरी अम्मोइनी घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुम दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ सार, सिसौ, असरा, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ।
3: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9478714894।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747070711 र 9810871380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिण तर्फ रहेको पनि जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
11: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
12: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
11: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँके। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
12: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
13: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 9702779290, दाङ तुलसीपुरका लागि तारा सुनार 9820776940 र भारतको गोवाबाट आउनु परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
14: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू:
16: दन्त परीक्षण तथा परामर्श सेवा,
15: दाँतको एक्सरे,
16: दाँत सफा गर्ने,
15: दाँत निकाल्ने,
16: दाँत भर्ने,
15: दाँतको जरादेखि उपचार गर्ने,
16: कृत्रिम दाँत लगाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार,
16: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
15: दाँतको कस्मेटिक उपचार,
16: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
17: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
18: खुसीको खबर:
19: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822856576।
18: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
20: हिमाल पहाड तराई हामी सबै नेपाली हौं, कोही छैनौ पराई।
21: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: Kırmızı kırmızı kırmızı yağmur kar.
1: होइन काइलो बा, तपाईँ सधैँ आया आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
1: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिस्ट डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
8: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
7: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
8: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
9: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई

0: यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोल झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
2: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाउं
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
4: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो
5: हैन बुढी किन एक्लै गनगन गर्दैछौ तिमीलाई के भयो र
4: किन गनगन नगर्नु त बुढा चाट पर्व पनि आइसक्यो घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई उता मङ्सिरमा बहिनीको पनि बिहे छ एउटा राम्रो साडी किन्ने भनेको तपाईलाई केही मतलबै छैन
5: त्यसको लागि किन चिन्ता गर्छौ हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स
6: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 0825209447 सेवा गर्ने मौका दिनुहोला
7: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
8: डाक्टरद्वारा उपचार हुने रोगहरू
7: छारी रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने छस्कने टर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
8: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
9: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म
10: नोट सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
11: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
12: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 97485060011 र 98578840601
13: सधैँभरि घरमै बसेर पनि हुँदैन यहाँ के रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
9: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौँ
13: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टूर एण्ड ट्राभल्स प्राली बस पार्क रोड बाईपास नेपालगंज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
9: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी डिलक्स रूम तथा साटा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
14: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुल्सीपुरका लागि तारा सुनार 98206690 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994838695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौँ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुमचुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ सार चिसो असना सालको चौकस झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558723894, 9458314।
5: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
9: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9088864071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर

0: जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
1: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइराइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
2: डाक्टर धनमाया घरकी मगरद्वारा दिइने सेवाहरू
1: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
0: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
3: सधैँभरि घरमै बसेर पनि हुँदैन यहाँ के रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
4: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौ
3: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँके हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ तपाईँको यात्रा हाम्रो कर्तव्य
4: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ
5: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072779 दाङ तुलसीपुरका लागि तारा सुनार 98206-9640 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74-98065-295 र सिर्जना परिया 96994-38695 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
6: दिउँसो 3 बजेको प्रकृति समय सन्देश धुम्रपान र मध्यपान जस्ता कुलत आजैदेखि छाडौं

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद सुनारको भनिएको अडियो बारे रासोपाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टू

नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको एक दशक पुग्दा पनि संघीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 वटा प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाइ छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानून नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषाको खण्डन गर्दै संहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड समेत दिएका छन्। सम्मेलन आज र भोलि 2 दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढ़ाउन खोजेपछि कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलले जनाएको छ। नेकपा संसदीय दलको बैठकले अस्ति आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिन मार्फत टुंगाउने निर्णय पनि आजै गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा पदीय रूपमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र समय ठाउँ तय गर्न माफ गर्नुहोला। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
3: साथै नाककान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107180।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: नया युगको नया आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
6: बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
7: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
8: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
9: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा थप खबरहरू, नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसंचार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ। जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबर वर्ल्ड, भायानेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, वर्ल्डलिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक माइन्ड्स नेटवर्क र सीबीसी रहेका छन्। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरेका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ। एकीकृत प्रविधि विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोटका महानिर्देशक पेमा ग्याम्छोले रेसुवा, केरूङ र बुढीगण्डकी क्षेत्रमा आएका बाढ़ीका घटनाले प्रविधि क्षेत्रमा विपदको जोखिम जटिल बन्दै गएको देखाएको बताउनु भएको छ। उहाँले माथिल्लो जलाधार क्षेत्रमा हुने घटनाले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीविकामा समेत गम्भीर असर पार्न सक्ने भएकाले समयमै सूचना प्रवाह, जोखिम पहिचान र पूर्व तयारी सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनुभयो। अहिलेसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। सोझ 11 गतेको ठूलो वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्रै निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अब विदेशको खबर, फ्रान्सका 100 सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। त्यसै गरी कोअपरेटिभ बीयूका प्रमुख कार्यकारीले आफ्ना धेरैजसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटमा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ बीयूका 100 भन्दा धेरै सुपर मार्केट निशाना परेका थिए। यस्तै इन्टर मार्से र यसको नेटो ब्रान्डका 180 पसलहरू प्रभावित भए, साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसिर अहमदले समान 37 रन जोडे। ओमानका शाह फैजल, त्यसै गरी शकील अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 खेलबाट 26 अङ्क सहित 6 स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अङ्क सहित 4 र क्यानाडा 34 खेलबाट 25 अङ्क सहित 7 स्थानमा छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संहिताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद चुनारको भनिएको अडियोबारे राजसोपाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद चुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू
3: नसा तथा हरजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 97487071 र 98107180।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
7: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847783923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
3: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
12: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756।
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
13: के भयो बोलादै के गुनगुनाइरहेको?
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
13: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै?
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
15: किन पिर गरेकी नानी, जाउँ ल मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
16: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720300।
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
18: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
19: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
18: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
19: यसका बाजे लाटाले हान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ सार सिसो असना सासु चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
20: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9478714894।
21: खुसीको खबर,
14: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860879194 र 9822856576।
22: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
23: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
24: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ?
25: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै संचालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808664071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस्थ मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।

0: Yeriye korkutu yetim tümün bütünü yapmıyor.
1: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
2: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
1: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
2: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी डिलक्स रूम तथा साटा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
3: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुल्सीपुरका लागि तारा सुनार 98206946 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परियार 96994386695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942 023535942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुल्सीपुर र मोतीपुरमा अवस्थित राप्तिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तिला केयर हस्पिटल प्राली तुल्सीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुल्सीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
11: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
12: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैसीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
11: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोपराइटर अजय दिक, मोबाइल नम्बर 9846655452।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9745807011 र 9858840601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
18: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
19: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
19: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9560383443 र 9810857772।

0: दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
2: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
3: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
4: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
5: डाक्टरद्वारा उपचार हुने रोगहरू:
4: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
5: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति: कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
1: नोट: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: तपाईहरुले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: अपराह्न 4 बजेको प्रकृति समय सन्देश, बोट बिरुवा लगाऊ पर्यावरण जोगाऊ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ एलईडी बल्ब, डोम लाइट, तार, सर्भिस तार, सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिङ, प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, नमस्ते मिनी मार्केट भित्र, प्रोप्राइटर गिरिराज पाण्डे, मोबाइल नम्बर 9808-45-476 र 9867-99-421।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप प्रिकन्डिसन हाउस वर्कसप, तुलसीपुर 6 हात्ती खवादाङ, प्रोप्राइटर दिलीप केसी, फोन नम्बर 0825201042 र मोबाइल नम्बर 9857820306।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रिन्सिपल कुलानन्द अधिकारी।

0: विद्यालय व्यवस्थापन समिति का अध्यक्ष वीर बहादुर भंडारी मोहन एवं समस्त दिव्यकुंज एकेडमी परिवार तुलसीपुर सात दान। फोन नंबर 0825900066 र मोबाइल नंबर 9858880066।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: गणेश डेयरी उद्योग परिवार तुलसीपुर पाँच अंगलाइन दान।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर पाँच समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि। प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ स्टील आल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिन का साथै बिजुली का सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिन का सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मरमत सेन्टर तुलसीपुर पाँच पुलचोक बस पार्क दान फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 9905597952 र 9812506535।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर पाँच खलाइन दाङ सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका। मोबाइल नम्बर 9849921114 र 9860780045। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया चिरान काठ पार्केट तयारी झ्याल ढोका चौकोस पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग तुलसीपुर छ अमेलिया रोड गुम्रा चौक दाङ। प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 9858025923 र 9829959323।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: एमआरएफ एपोलो जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर 5 अंगलाइन डाङ प्रोप्राइटर मानबहादुर खड्का फोन नम्बर 082-5208-66 र मोबाइल नम्बर 98-5-78-20-43।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुफत मूल्यमा पाइनुका साथै 2 दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी फोन नम्बर 082-5-23-43 मोबाइल नम्बर 98-5-78-23-957 र 98-4-79-81-957।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ प्रोप्राइटर बलदेव रजौरे मोबाइल नम्बर 98-5-77-23-980।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ लाइट बोर्ड होर्डिङ बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट फोटो प्रिन्ट आईडी कार्ड ब्याज झण्डा मायाको चिनो बिल भरपाई प्रमाण पत्र विवाह कार्ड छाप खाता सहकारी खाता ब्याग प्रिन्ट टी सर्ट प्रिन्ट फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट तुलसीपुर 5 सल्यान रोड डाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली मोबाइल नम्बर 98-5-78-25-143 र 98-4-64-18-679।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रुबी स्टोर तुलसीपुर 5 वृन्दचोक दाङ प्रोप्राइटर एम रहमान।
5: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू सर्ट प्यान्ट मेट्रिक ट्र्याक सुट स्वेटर टाई बेल्ट जुत्ता मोजा टाई बेल्ट जुत्ता मोजा ब्याग पाइनुका साथै स्टेसनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
0: यूएसडी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ मानपुर जाने बाटोको ठिक उत्तरतर्फ प्रोप्राइटर टेक जीएम मोबाइल नम्बर 98-41-41-28-02। एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ खाजा, खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
6: संकेत रोयल क्याफे एन्ड लज, तुलसीपुर 5 गर्लाइन दाङ, प्रोप्राइटर संगीत बस्याल। सम्पर्क नम्बर 9857880280 र 9857825।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पूर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोपराइटर टोप बहादुर गर्ती। मोबाइल नम्बर 9849500775 र 9818873389। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष रमेश कुमार डीसी, सचिव बालिका ओली र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुखी रह सामुदायिक वन उपभोक्ता समूह परिवार, तुलसीपुर 4 लामिदमार दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा तथा सबै उमेर समूहका लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फ्यान्सी स्टोर परिवार, तुलसीपुर 5 दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ ट्रस्ट निर्माण, च्यानल, फेन्सी गेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै डाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनुका साथै चुलो मरमत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा रात्रि ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर जग बहादुर ओली। फोन नम्बर 0825218076 र मोबाइल नम्बर 9558821876।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्य मा बिक्री वितरण गरिन्छ। साथै सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क, माछापुर्चे टोल विकास संस्थाको गेट अगाडि दाङ, प्रोप्राइटर कृष्ण विक। मोबाइल नम्बर 9857756050।
2: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर वान सुन चाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5 अङ्ग लाइन दाङ। फोन नम्बर 0825227062, मोबाइल नम्बर 9857211179 र 9847862002।
8: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
11: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
12: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
13: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
11: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
9: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ। फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
14: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
15: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
16: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
15: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
15: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
17: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
18: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
19: डाक्टरद्वारा उपचार हुने रोगहरू
18: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
19: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
15: नोट सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
11: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान सात बजेदेखि साँझ सात बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध।
20: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
21: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
20: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
21: हजुर, विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
20: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर पाँच राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
21: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98-4-78-44-683 र 98-4-78-64-770। सेवा गर्ने मौका दिनुहोस्।
22: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर पाँच अङ्ग लाइन दाङ।
11: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
22: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर पाँच अङ्ग लाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98-578-20-756।
11: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पासी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
23: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा ग्रासी चुलेसी खुर्पा आँची डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मर्मत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने कैचीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
11: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय धिक। मोबाइल नम्बर 98-4-55-452।
24: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर पाँच बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
24: हामी कहाँ उपलब्ध सेवाहरू?
25: दाँत निकाल्ने,
24: नयाँ दाँत राख्ने,
25: झिक्न नपर्ने गरी दाँत राख्ने,
24: दाँत भर्ने, दाँत सफा गर्ने,
25: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
24: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
23: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर पाँच बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
26: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
0: के भो बोला दाई के गुनगुनाई रहेको
26: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
0: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
26: यति सजिलै
0: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
2: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
3: हजुर हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
5: मेरी आमोइनी घट बोलाएछ मागी अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
7: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
5: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हान्डल बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिसौ असना पाँच चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा स्टमेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासोक डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9484814894
27: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तपाईं सँगसँगै

0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
8: पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
9: तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
8: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
7: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
8: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
9: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072779। दाङ तुलसीपुरका लागि तारा सुनार 98207640 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परियार 96994386595। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो।
11: हैन बुढी, किन एक्लै गनगन गर्दै छौ? तिमीलाई के भयो र?
10: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र सारे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
11: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
12: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
13: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
14: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
15: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटवल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
14: 10 बेड आइसीयू सेवा,
15: 10 बेड एनआईसीयू सेवा,
14: 10 बेड एसडीयू सेवा,
15: नर्मल डेलिभरी तथा सीएस सेवा,
14: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
15: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
14: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
16: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू:
18: दन्त परीक्षण तथा परामर्श सेवा,
17: दाँतको एक्सरे,
18: दाँत सफा गर्ने,
17: दाँत निकाल्ने,
18: दाँत भर्ने,
17: दाँतको जरादेखि उपचार गर्ने,
18: कृत्रिम दाँत लगाउने,
17: बच्चाहरूको दाँतको विशेष उपचार,
18: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
17: दाँतको कस्मेटिक उपचार,
18: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
19: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
20: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
20: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
20: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-1, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
21: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू:
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
4: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
25: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
26: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
27: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल।

0: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
1: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
2: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
3: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
2: त्यही त खै, यिनलाई चेत किन नआओला?
3: जताबारी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
4: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदैछ नि अवतार टेक्नोलोजी ओल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
5: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब

0: शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रो पनि जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्राली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू:
6: नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान। फोन नम्बर 082-522-601, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
11: के भयो बोलादै, के गुनगुनाइरहेको?
10: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
11: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
10: यति सजिलै?
11: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
12: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
13: किन पिर गरेकी नानी, जाउँ ल मसँग, सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
14: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
15: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
14: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578-2038।
15: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
16: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू:
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
20: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
21: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
20: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
21: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भटक कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ सार, सिसो, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
23: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9858723894, 9858714894।
24: खुसीको खबर।
25: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822186576।
24: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
27: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
28: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
6: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
7: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
10: बिरामी चेक जाँच हुने मिति 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
11: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
12: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
13: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
12: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
14: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वांचल क्यान्सर अस्पताल बिर्तामोर झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942 023535942।
15: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
10: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
15: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
10: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टीवी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
16: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072779। दाङ तुल्सीपुरका लागि तारा सुनार 98206946 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परियार 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
17: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो।
1: हैन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
0: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडे किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
1: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
2: खाउन पिउन नयाँ पाना लगाई हामी पिङ खेलौँ।
3: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
8: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
1: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, खुडा, ग्रासी, चुले

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति खबरमा सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ्ग्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट र विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकै साथ सुनिरहनु भएको छ।
1: प्रकृति खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: नेपालीहरूको महान चाडपर्वहरू नजिकीयसँगै बजारमा चहल पहल बढ़्यो। शान्ति सुरक्षा कायम गर्न देशभर 50,000 बढ़ी सुरक्षाकर्मी परिचालन।
1: दाङका विभिन्न सामुदायिक वनबाट 4 अवैध भरुवा बन्दुक बरामद। तुलसीपुरमा लागू औषध सहित 2 पक्राउ।
0: भोटे कोशी बाढ़ी पीड़ित कर्मचारीका परिवारलाई राहत रकम वितरण शुरू। महासभामा सहभागी भएर सभामुख अर्याल 9 दिनपछि स्वदेश फिर्ता।
1: र विदेश खबरमा, पाकिस्तानमा खानको पार्टीका 278 सदस्य पक्राउ। खेल खबरमा, आईसीसी विश्वकप क्रिकेटमा नेपालले दियो ओमानलाई 264 रनको लक्ष्य।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: नेपालीहरूको महान चाडपर्वहरू नजिकीयसँगै बजारमा चहल पहल र भीड़भाड़ बढ़ेको छ। बजार क्षेत्रमा किनमेल गर्ने मानिसहरूको भीड़भाड़ बढ़ेको छ भने कामको सिलसिलामा घर तथा देश बाहिर रहेका नेपालीहरू घर फर्किने क्रम शुरू भएको छ, जसले गर्दा बस पार्क क्षेत्रमा पनि मानिसहरूको उत्तिकै भीड़ हुने गरेको छ। चाडपर्वको समयमा मानिसहरूको भीड़भाड़ हुने भएकाले नेपाल परेडले देशभर सुरक्षा रणनीति अघि बढ़ाएको छ। सुरक्षित यात्रा र शान्ति सुरक्षा कायम गर्नका निम्ति प्रहरीले देशभर सुरक्षा व्यवस्था कड़ा बनाउने पनि बताएको छ। सोही अनुसार 50,000 बढ़ी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागू समेत गरेको नेपाल प्रहरीले जनाएको छ। दशैं, तिहार, छठ लगायत पर्वलाई मध्यनजर गर्दै देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभि नारायण काफ्रेले बताउनु भएको छ। चाडपर्वको समय

0: तथा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धन जनको सुरक्षा, महिला बालबालिका अपाङ्गता एवं ज्येष्ठ नागरिकहरूको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल परेले सुरक्षा योजना अविलम्बन गर्दै अघि बढ़ेको प्रवक्ता काफ्रेले बताउनु भएको छ। सोही अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा, लुटपाट, चोरी तथा अन्य अपराधिक गतिविधिहरू एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पार्ने खालका गतिविधिहरूलाई न्यूनीकरण गर्नको निम्ति परले सुरक्षा व्यवस्थालाई कड़ा बनाएको पनि उहाँले जानकारी दिनुभएको छ। चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका अपराधिक गतिविधिहरू बढ़न सक्ने भन्दै परले सुरक्षा रणनीति अगाडि बढ़ाएको हो। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी लगायत सातवटै प्रदेश प्रहरी कार्यालयहरूबाट 50,458 जनशक्ति परिचालन हुने प्रवक्ता काफ्लेले बताउनु भएको छ। यता लुम्बिनी प्रदेशभर 7,921, कर्णाली प्रदेश अन्तर्गत 5,314 जना जनशक्ति परिचालन गरिने उहाँले जानकारी दिनुभएको छ।
1: यता इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्व नजिकैसँगै सुरक्षा अवस्थालाई कड़ा बनाउँदै लगेको छ। हिन्दू नेपालीहरूको महान पर्व दशैं र तिहार नजिकैसँगै तुलसीपुर बजारमा नागरिकहरूको चहल पहल बढ़ने भएकाले सम्भावित चोरी, लुटपाट र ठगीबाट जोगिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। विशेष गरी वित्तीय कारोबार हुने बैंक, आईएमए, सुनसा आदिका पसल र नागरिकको बढ़ी भीड़भाड़ हुने सार्वजनिक क्षेत्रलाई निगरानी गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलले बताउनु भएको छ। प्रहरीले आफ्नो वरपर कतै शंकास्पद गतिविधि गरेको देखिएमा प्रहरीको पैसा नलाग्ने हटलाइन नम्बर 100 फोन गरेर जानकारी दिन आम नागरिकलाई आग्रह गर्नुभएको छ।
0: दाङका विभिन्न सामुदायिक वनमा लुगाई छिपाई राखिएका चारवटा अवैध भरूवा बन्दुक प्रहरीले फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय दाङका माताहत रहेका प्रहरी टोलीले आज बिहान 6 बजेदेखि 10 बजेसम्म विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा उक्त बन्दुकहरू फेला पारेको हो। प्रहरीका अनुसार लमही नगरपालिका 1 सुनडबरी स्थित जनता सामुदायिक वनमा लुगाई छिपाई राखिएका 2 बन्दुक, लमै नगरपालिका 9 शिवखोला स्थित गायत्री सामुदायिक वनमा लुकाइएका 1 बन्दुक र बंगालाचोली गाउँपालिका 2 स्थित स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएको अवस्थामा 1 नाल अवैध भरूवा बन्दुक फेला परेको हो। फेला परेका बन्दुकहरूको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
1: दाङमा प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागू औषध सहित 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका 9 चयनपुर बस्ने 23 वर्षीय सुरेन्द्र बहादुर घरती मगर र तुलसीपुर उपमहानगरपालिका 18 मसिना बस्ने 24 वर्षीय अरूण घरती मगर रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी प्रहरी पोस्ट बस पार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई हिजो पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट 37 ग्राम, 230 मिलिग्राम ब्राउन सुगर, 69,500 रूपियाँ नगद, 2 एण्ड्रोइड मोबाइल र 1 डिजिटल तराजु बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसुरमा अदालतबाट 12 दिनको म्याद थप्ने अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
0: नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल दाङ शाखाले घुराईमा आज नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ। सोही अवसरमा महासचिव पोखरेलले दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। संघका नवनिर्वाचित अध्यक्ष ध्रुव कुमार गतराज सहित पदाधिकारी तथा कार्य समिति सदस्यहरूलाई बधाई ज्ञापन गर्दै उहाँले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
1: तपाईं अहिले बेलुकी 6 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
2: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998।
3: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो।
4: हैन बुढी, किन एक्लै गनगन गर्दै छौ? तिमीलाई के भयो र?
3: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
4: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
5: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।
0: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: राष्ट्रपति रामचन्द्र पौडेलले थप 2 अध्यादेश जारी गर्नुभएको छ। उहाँले मंगलबार दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभएको छ।
0: आईपीयूको 153 महासभामा सहभागी भएर सभामुख डोल प्रसाद अर्याल स्वदेश फर्किनु भएको छ। उहाँ गत असोज 18 गते नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। तान्जानियाको अरूसा शहरमा आयोजना भएको महासभामा सभामुख अर्यालले समावेशिता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने विषयका जेनरल डिबेटमा मन्तव्य राख्नुभएको थियो। साथै नेपालले इमर्जेन्सी एजेण्डाको रूपमा अर्जेन्ट पार्लियामेन्ट्री एक्सन लगायतका विषयमा उहाँले आफ्ना कुरा राख्नु भएको हो। उक्त प्रस्ताव 2/3 मतले समर्थन गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
1: गत भदौ 10 भोटेको सीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन नेपाल विद्युत प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम प्रदान गर्न थालिएको छ। बाढ़ीका कारण प्राधिकरणमा कार्यरत 47 कर्मचारी सम्पर्कविहीन भएका थिए। तीमध्ये 6 परिवारलाई तत्कालका लागि राहत प्रदान गरिएको हो। सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनै 5 लाख रूपियाँ र 6 महिनासम्म कार्यरत पदको शुरू तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण संचालक समितिले निर्णय गरेको थियो। उक्त निर्णय अनुसार आवश्यक आधार र प्रमाण सहित निवेदन दिएका 6 कर्मचारीका हकवालाले राहत रकम प्राप्त गरेको प्राधिकरणले जनाएको छ। राहत पाउन बाँकी अन्य हकवालालाई आवश्यक कागजात सहित प्राधिकरणमा निवेदन दिन आग्रह समेत गरिएको छ। प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदक बीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैर आवासीय राजदूत प्राध्यापक अनिल सुकलाल बीच नेपाल दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटका अवसरमा दुवै पक्ष बीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ साउथ सहकार्यलाई प्रवर्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउने लगायतका विषयमा विचार आदान प्रदान भएको बताइएको छ।
1: नेकपा एमालेको मंगसिरमा हुने राष्ट्रिय भेलाको तयारी शुरू भएको छ। मंगसिर 2 र 3 गते काठमाण्डुमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार पहिलो बैठक बसेको छ। पार्टीका उपमहासचिव लेखराज भट्ट, सचिवद्वय भानुभक्त ढकाल र महेश बस्नेत सहितको उपस्थितिमा बसेको बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र भेलालाई व्यवस्थित रूपमा सम्पन्न गरे विषयमा छलफल भएको एमाले जनाएको छ। बैठकमा उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला गर्न लागेको जानकारी दिनुभएको छ। राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधि सहित 3164 जना सहभागी हुने एमाले जनाएको छ। भेलामा पार्टीका 346 जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट 81 जना तथा प्रदेश भूगोलका 8 प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट 55 जना सहभागी हुने एमाले जनाएको छ। यसै गरी 77 जिल्ला सम्पर्क कमिटी अन्तर्गतका 7 जिल्ला कमिटी र राजधानी प्रदेश अन्तर्गतका 4 जिल्ला सहित जिल्ला तहबाट 440 जनाको सहभागिता रहने सचिव ढकालले जानकारी दिनुभएको छ। यस्तै उहाँले पार्टीको पालिका कमिटिका अध्यक्ष तथा पदाधिकारी मध्येबाट 1 जनाका दरले 1506 जना सहभागी हुने पनि जनाउनु भएको छ।
0: बाढ़ी प्रभावित क्षेत्रको अवलोकन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुग्नु भएको छ। पूर्व राष्ट्रपति समेत रहनुभएका भण्डारी बाढ़ी प्रभावित क्षेत्र र फलाकु खोलामा बनेको बेली ब्रिजको अवलोकन गर्न त्यहाँ पुग्नु भएको हो। गत भदौ 10 गतेको बाढ़ीले पुल बगाएको फलाकुमा बेली ब्रिज सञ्चालनमा ल्याइएको छ। सड़क विभाग र नेपाली सेनाले त्यहाँ बेली ब्रिज सञ्चालनमा ल्याएको हो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले मुलुकको राजनीतिमा अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाण्डु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुकका अन्य राजनीतिक दलहरू असफल भइसकेको बताउनु भएको छ। पार्टीको आगामी महाधिवेशन मार्फत पार्टीलाई पुनः जीवन दिने गरी संगठनको पुनर्गठन गरेर जानुपर्ने समेत बताउनु भएको छ।
0: काठमाण्डू उपत्यकामा दशैंलाई लक्षित गर्दै शुरू भएको सबै कम्पनीका एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलि बुधबारदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा सिलिण्डर साठफेर गर्ने जनाएको थियो। संघले बिहिबारदेखि पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।
1: अब केही संक्षेप खबरमा भदौको रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यस्तो जानकारी गराउनु भएको हो।
0: अब विदेश खबर। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपतकालीन शासन लागू भएपछि कारागारमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ पीटीआईका 278 सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ। दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाईको माग गर्दै भएको सरकार विरोधी प्रदर्शनपछि प्रान्तमा आपतकालीन शासन घोषणा गरिएको थियो। नाम सार्वजनिक नगर्ने शर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिएको जानकारी समेत गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले समाचारमा लेखेका छन्। खानका समर्थकहरूले कठोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकार विरोधी प्रदर्शन गरिरहेका छन्।
1: र खेल खबरमा आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलू टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको हो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाउनु भएको थियो। यो श्रृंखलाको पहिलो खेलमा नेपालले गत आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 खेलबाट 26 अङ्कसहित छैटौं स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अङ्कसहित चौथो र क्यानाडा 34 खेलमा 25 अङ्कसहित सातौं स्थानमा रहेको छ।
0: यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
1: नेपालीहरूको महान चाड़ पर्वहरू नजिकैसँगै बजारमा भीड़भाड़ बढ़्यो। शान्ति सुरक्षा कायम गर्न देशभर 50,000 बढ़ी सुरक्षाकर्मी परिचालन।
0: दाङका विभिन्न सामुदायिक वनबाट 4 अवैध भरुवा बन्दुक फेला। तुलसीपुरमा लागू औषध सहित 2 पक्राउ।
1: भोटेकोशी बाढ़ी पीड़ित कर्मचारीका परिवारलाई राहत रकम वितरण शुरू। महासभामा सहभागी भएर सभामुख अर्याल 9 दिनपछि स्वदेश फिर्ता।
0: र विदेश खबरमा पाकिस्तानमा खानको पार्टीका 278 सदस्य पक्राउ। खेल खबरमा आईसीसी विश्वकप क्रिकेटमा नेपालले दियो ओमानलाई 264 रनको लक्ष्य। हवस् त बेलुकी 6 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक शिवा डाङ्गीलाई धन्यवाद दिँदै सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौ। नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808-64-071
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
2: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू
6: दन्त परीक्षण तथा परामर्श सेवा
5: दाँतको एक्सरे
6: दाँत सफा गर्ने
5: दाँत निकाल्ने
6: दाँत भर्ने
5: दाँतको जरादेखि उपचार गर्ने
6: कृत्रिम दाँत लगाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
5: दाँतको कस्मेटिक उपचार
6: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ मोबाइल नम्बर 9857-25-188 र 9848-40-188
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
8: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आइसीयू सेवा
8: 10 बेड एनआईसीयू सेवा
7: 10 बेड एसडीयू सेवा
8: नर्मल डेलिभरी तथा सीएस सेवा
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी ओल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
12: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
9: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
12: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो बाह्रघर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
13: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 MHz।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार कलम बहादुर तामाङ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा खेलाड़ीहरूको प्रतिभा पहिचान र प्रवर्धनको माध्यम बनेको प्रधान सेनापति ट्रफी 2083 सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। गोर्खा जिल्लाको चुम्नुब्री गाउँपालिका 3 स्थित फिलिममा असोज 25 गते गएको पहिरोका कारण थुनिएको बूढ़ी गण्डकी नदी अचानक खुलेर लेदो तथा गेग्रान सहित आएको आकस्मिक बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार गरिरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गबाट परिचालित भई प्रभावित क्षेत्रको रेकी तथा अवलोकन गर्नुका साथै पहिरोको उच्च जोखिममा रहेको जगत इलाकाबाट 6 जना, न्याकफ्रेदीबाट 9 जना तथा यारूबाट 1 शिशु तथा 1 विदेशी सहित 9 जना र पायोबाट 12 जना गरी हालसम्म कुल 36 जनाको उद्धार गरेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाण्डौमा रहेको कम्पोजिट क्विक रियाक्सन टीम समेत हवाई माध्यमबाट उक्त क्षेत्रमा तैनात गरिएको छ। नेपाली सेनाले रसुवाको उत्तरगया गाउँपालिका 5 र नुवाकोट जिल्लाको विदुर नगरपालिका 10 को सिमानामा पर्ने बेत्रावती स्थित फलाको खोलामा एक्रो बेलीब्रिज निर्माण गरेको छ। उक्त एक्रो बेलीब्रिजको असोज 25 गते युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले गल्छी रसुवागढ़ी सड़क आयोजना प्रमुख श्री कृष्ण नारायण ओझालाई हस्तान्तरण गर्नुभयो। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढ़ीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 73.2 मिटर लम्बाई, 5.5 मिटर चौड़ाई र 40 टन भारवाहन क्षमताको उक्त ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित असोज 20 गतेबाट जडान कार्य शुरू गरी असोज 24 गते निर्माण सम्पन्न गरिएको हो। सो क्रममा करिब 300 मिटर सड़क खण्डमा चट्टान फुटाई पहुँच मार्ग निर्माण पश्चात उक्त बेलीब्रिज निर्माण कार्य शुरू गरिएको थियो। बेलीब्रिज सञ्चालनमा आएसँगै बाढ़ीका कारण प्रभावित बनेको सड़क सम्पर्क पुनः सहज भई स्थानीय वासिन्दा तथा उक्त खण्ड भएर आवत जावत गर्ने यात्रु र सवारी साधनलाई राहत पुग्ने विश्वास गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल औपचारिक भ्रमणको लागि असोज 19 गते मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ। उहाँ बेलायती सेनाका चीफ अफ दि जेनरल स्टाफ जेनरल सर रोली वाकरको निमन्त्रणामा बेलायत भ्रमणका लागि जानुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जंकेसीले विदाई गर्नुभएको थियो। बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले असोज 21 गते बेलायती सेनाका चीफ अफ दि जेनरल स्टाफ सर वाकरसँग शिष्टाचार भेट गर्नुभएको छ। सो क्रममा उहाँले बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभई सैनिक गतिविधिको अवलोकन समेत गर्नुभएको थियो। यसअघि प्रधान सेनापतिले असोज 20 गते डेप्युटी चीफ अफ डिफेन्स स्टाफ फर मिलिटरी स्ट्राटेजी एण्ड अपरेशन तथा मिनिस्टर फर भेटरन्स एण्ड पीपलका पार्लियामेन्टरी अण्डर सेक्रेटरी अफ स्टेटसँग समेत छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्ताको क्रममा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको थियो। सोही अवसरमा प्रधान सेनापतिले गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। अभ्यास क्याम्ब्रियन पट्रोल 2026मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको छ। उक्त अभ्यास मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स ब्रेकनमा असोज 20 गतेदेखि 22 गतेसम्म सञ्चालन भएको थियो। उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित 35 राष्ट्रका 130 वटा टोलीहरूको सहभागिता रहेको थियो। सन् 1960बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् 2014देखि भाग लिँदै आइरहेको छ। नेपाली सेनाले उक्त प्रतियोगितामा सन् 2017, 2019, 2024 र 2025मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो। धनुषा स्थित मध्य पूर्वी प्रेतना हेडक्वार्टरमा संचालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम असोज 23 गते सम्पन्न भएको छ। असोज 20 गतेदेखि संचालित उक्त कार्यक्रमको प्रेतनापति उपरथी श्री भुवन खत्रीले शुभारम्भ तथा समापन गर्नुभएको हो। प्रेतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका विभिन्न संचार माध्यममा आबद्ध 21 जना संचारकर्मीलाई सहभागी गराई रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सोही कार्यक्रमका दौरान विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निरन्तर प्रसारण गरिरहेका प्रेतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका 9 एफएम रेडियोहरूलाई जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेतले प्रोत्साहन स्वरूप कदरपत्र प्रदान गर्नुभएको थियो। सम्मानित हुने रेडियोहरूमा रेडियो सिमरा, रेडियो सिन्धुलीगढ़ी, रेडियो वीरगंज, नारायणी एफएम, स्वर्णिम एफएम, रेडियो सल्हेस एफएम, रेडियो आकाशगंगा, गुञ्जन एफएम र जनकपुर एफएम रहेका छन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: भूतपूर्व सैनिक सम्मेलन 2083 सम्बन्धी सूचना।
4: सम्मेलन हुने मिति र स्थानहरू।
3: पूर्वी प्रितना अन्तर्गत मंगसिर 14 गते हुने सम्मेलनमा मुख्य केन्द्र पूर्वी प्रितना हेडक्वार्टर इटहरीमा सुनसरी जिल्लाका हिताधिकारीहरू।
4: उपकेन्द्रहरू
3: याङसिला ब्यारेक मोरङमा मोरङ जिल्लाका हिताधिकारीहरू।
4: हिले ब्यारेक धनकुटामा धनकुटा भोजपुर सङ्खुवा सभा र तेह्रथुम जिल्लाका हिताधिकारी।
3: चाराली ब्यारेक झापामा झापा र इलाम जिल्लाका हिताधिकारीहरू।
4: उदिन ब्यारेक पाँच थरमा पाँच थर र ताप्लेजुङ जिल्लाका हिताधिकारीहरू।
3: भुल्के ब्यारेक उदयपुरमा उदयपुर र खोटाङ जिल्लाका हिताधिकारीहरू।
4: ओखलढुङ्गा ब्यारेकमा ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका हिताधिकारीहरूका लागि सम्मेलन हुनेछ।
3: मध्य प्रितना अन्तर्गत मंगसिर 17 गते हुने सम्मेलनमा मुख्य केन्द्र भरतपुर ब्यारेक चितवनमा चितवन जिल्लाका हिताधिकारी।
4: उपकेन्द्रहरू
3: सुपारीकार ब्यारेक हेटोडामा मकवानपुर जिल्लाका हिताधिकारीहरू।
4: गजुरी ब्यारेक धादिङ बेसीमा धादिङ जिल्लाका हिताधिकारीहरू।
3: श्री डाडा ब्यारेक मैथली क्याम्पमा नुवाकोट र रसुवा जिल्लाका हिताधिकारीहरू।
4: उपत्यका प्रितना अन्तर्गत मंगसिर 25 गते हुने सम्मेलनमा मुख्य केन्द्र सैनिक मंच टुडी खेल र उपकेन्द्र बाहिटी ब्यारेक सीतापाइला बालाजु ब्यारेक बालाजु र नम्बर 1 विपद व्यवस्थापन गढ सुन्दरी जलमा काठमाडौँ जिल्लाका हिताधिकारीहरू।
3: लगनखेल ब्यारेकमा ललितपुर जिल्लाका हिताधिकारीहरू।
4: सूर्य विनायक ब्यारेक र भैरव वाहन गुल्म सानो ठिमीमा भक्तपुर जिल्लाका हिताधिकारीहरू।
3: धुलीखेल ब्यारेकमा काभ्रे पलाञ्चोक जिल्लाका हिताधिकारीहरू।
4: र लक्ष्मण डाँडा ब्यारेक चौतारामा सिन्धुपाल्चोक जिल्लाका हिताधिकारीहरू।
3: दर्ता गर्ने अन्तिम मिति
4: पूर्वी प्रितना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा कार्तिक 30 गतेसम्म।
3: मध्य प्रितना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा मंगसिर 4 गतेसम्म।
4: र उपत्यका प्रितना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा मंगसिर 11 गतेसम्म।
3: दर्ताका लागि nawb.nepalarmy.mil.np गई अनलाइन फारम वा सम्बन्धित सम्मेलन केन्द्रहरूमा स्वयं उपस्थित भई अनलाइन दर्ता गर्न सकिनेछ। त्यसका लागि पेन्सन पट्टा, पासपोर्ट साइजको फोटो र नागरिकता आवश्यक पर्नेछ।
4: सम्मेलन सम्बन्धित थप जानकारीको लागि
3: नेपाली सेना कल्याणकारी बोर्डको टेलिफोन नम्बर 01-4512407 सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ खेलाड़ीहरूको प्रतिभा पहिचान र प्रवर्धनको माध्यम बनेको प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता 2083 सम्बन्धी रेडियो सामग्री।

0: नेपाली खेलाड़ीहरू सहभागी भएका राष्ट्रिय होस या अन्तर्राष्ट्रिय प्रतियोगिता सैनिक खेलाड़ीहरूकै वर्चस्व हुने गरेको इतिहास र वर्तमान छ। यो तथ्यले नेपाली खेलकुद क्षेत्रमा नेपाली सैनिक खेलाड़ीहरूको योगदानलाई प्रस्ट्याउँदछ। तर यो कसरी सम्भव भयो त? यसका कारण खुतल्दै जाँदा सेनाको लामो सांगठनिक इतिहास, सैनिक पेशागत चरित्र, नियमित प्रशिक्षण, प्रतिभाहरूको खोजी, अवसरहरू प्रदान गर्ने र प्रोत्साहन गर्ने सैनिक खेल संस्कृति उल्लेखनीय पक्ष हुन् अनि यससँगै जोडिन्छन् सेनाभित्र सञ्चालन हुने विभिन्न नियमित प्रतियोगिताहरू। यस्तै प्रतियोगिताहरू मध्ये एक हो प्रधान सेनापति ट्रफी प्रतियोगिता।
1: हरेक वर्ष सञ्चालन हुने प्रधान सेनापति ट्रफी 2083 संस्करण असोज 23 गते सम्पन्न भएको छ। यस प्रतियोगिता मार्फत कयौं नयाँ खेलाड़ीहरू पहिचान भएका छन् भने कयौंले नयाँ कीर्तिमान कायम गर्दै नेपाली खेलकुद क्षेत्रमा नयाँ आशा थपेका छन्। श्रोता, यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी खेलाड़ीहरूको दक्षता, सिप र क्षमता विकास गरी उत्कृष्ट खेलाड़ी उत्पादन गर्न प्रधान सेनापति ट्रफीले खेलेको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक अमलदार मुकेश कुमार यादव
0: र म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनामा सञ्चालन हुने खेलकुद प्रतियोगिता मध्ये प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सबैभन्दा ठूलो प्रतियोगिता हो। हरेक वर्ष सञ्चालन हुने यो प्रतियोगिता 2065 सालदेखि निरन्तर सञ्चालन भइरहेको छ। उत्कृष्ट खेल प्रतिभाहरूको पहिचान, प्रवर्धन र प्रोत्साहन गर्दै खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने उद्देश्य लिएको यो प्रतियोगिता आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको छ। प्रतियोगिता शुभारम्भका क्रममा स्वागत मन्तव्य राख्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुन,
2: विक्रम सम्वत 2065 सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्रधान सेनापति ट्रफीले नेपाली सेनाका सकल दर्जाको शारीरिक र मानसिक पक्षको विकास गरी सक्षम, अनुशासित, साहसिक र पेशेवर सैनिक खेलाड़ीहरूको विकासमा अहम भूमिका निर्वाह गरेको छ। यस किसिमको प्रतियोगिताहरूले नेपाली सेनाभित्र रहेका प्रतिभाशाली खेलाड़ीहरूको पहिचान गरी राष्ट्र र अन्तर्राष्ट्रिय स्तरको खेलाड़ीहरू उत्पादन गर्नेमा प्रत्यक्ष रूपमा योगदान दिइरहेको यथार्थ म यहाँ अवगत गराउन चाहन्छु। साथै नेपाली सेनाका खेलाड़ीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरी नेपाल र नेपाली सेनाको गौरव बढ़ाउनुको साथै नेपाली खेलकुद जगतलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान रहेको समेत जानकारी गराउन चाहन्छु। यसर्थ दीर्घकालीन रूपमा नेपाली सेना सहभागी हुने समग्र खेलकुद क्षेत्रलाई प्रभावकारी, परिणाममुखी र व्यवस्थित बनाउन उत्कृष्ट नतिजा आउने सम्भावना बोकेका खेलाड़ीहरू खेलकुदका विधाहरू पहिचान गरी तयारी, प्रशिक्षण र व्यवस्थापन गर्न यस किसिमको प्रतियोगिताहरू उपयुक्त मञ्चको रूपमा रहेको समेत अवगत गराउन चाहन्छु।
1: नेपाली सेनाका 8 प्रीतना, 5 युद्ध मदती वाहिनी र विशेष फौज वाहिनी गरी 14 टीम सहभागी प्रतियोगिताको शुभारम्भ असोज 12 गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले गर्नुभएको थियो। ललितपुरको लगनखेल स्थित खेल मैदानमा आयोजित प्रतियोगिता शुभारम्भका अवसरमा उहाँले एथलेटिक्स तर्फ विभिन्न विधाका विजयी खेलाड़ीहरूलाई पुरस्कृत गर्नुभयो।
0: प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सेनाको संस्थागत प्रतियोगिता भए पनि यसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका प्रतिभावान खेलाड़ी उत्पादन गरिरहेको छ। युनिट वाहिनीदेखि प्रीतना स्तरसम्म हुने प्रतिस्पर्धात्मक चरणहरूले उत्कृष्ट खेलाड़ी र टीमको विकास गर्न सहज भएको हो।
1: यस वर्ष सञ्चालित प्रधान सेनापति ट्रफी प्रतियोगिताको समग्रमा गणतर्फ पुरानो गोरखगण प्रथम, जगदल गण द्वितीय र भवानी बक्स गण तृतीय भएका छन् भने प्रीतना युद्ध मदती वाहिनी अन्तर्गत उपत्यका प्रीतना प्रथम, नम्बर 16 वाहिनी अड्डा द्वितीय र पूर्वी प्रीतना तृतीय भएका छन्। विजयी खेलाड़ी तथा युनिटहरूलाई असोज 23 गते आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी श्री प्रदीप केसीले पुरस्कृत गर्नुभएको छ। प्रतियोगितामा प्रथम भई पुरस्कृत भएपछि प्राप्त सफलताको श्रेय सम्पूर्ण टीमलाई दिँदै उपत्यका प्रीतनापति उपरथी श्री द्रव्यराम भण्डारी भन्नुहुन्छ।
3: उपत्यका प्रीतना सुरान सेनापति ट्रफी 2083 यसको सम्पूर्ण सकल दर्जालाई दिन चाहन्छु। मेरो पुरै सकल दर्जाको अथक प्रयास छ यसमा। यसको अतिरिक्त यो जितको श्रेय म भन्दा अगाडिको प्रीतनापति दर्शा प्रयासले दिन चाहन्छु। यसको अतिरिक्त अब जुन हिसाबको हामीले यो तयारी गरेका थियौँ सबै खेलको सम्पूर्ण टिम मेम्बर्सहरूलाई समेत धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो एउटा कुरा स्मरण गराउन चाहन्छु, यो पालि हाम्रो उपत्यका पृथ्वीलाई चौथो चोटि यस प्रधान सेनापति ट्रफीमा प्रथम हुन सफल भएको छ। हामीले पृथ्वी तहको च्याम्पियनसिप वैशाख महिनामा अर्गनाइज गरे, तत्पश्चात खेलाड़ीहरूलाई आइडेन्टिफाई गरेर जेठको पहिलो साताबाट नै हामीले बुस क्याम्प टाइपको अर्गनाइज गरेर सञ्चालन गर्ने, जसको कारणले गर्दाखेरि खेलाड़ीहरूले चाहिँ लगभग 2 महिना प्लसको चाहिँ राम्रो प्र्याक्टिस टाइम पाए। त्यही कारणले गर्दाखेरि आज यो जुन नतिजा तपाईँहरूले देख्नुभयो त्यसको लागि चाहिँ सक्षम भए।
0: कुनै एक युनिट, टीम वा खेलाड़ीको सफलता मात्रै प्रधान सेनापति ट्रफी प्रतियोगिताको उपलब्धि होइन, यहाँ कायम भएका नयाँ कीर्तिमान अझै उल्लेखनीय पक्ष हुन्। यसै सन्दर्भमा यस वर्ष समेत यस्ता केही कीर्तिमान कायम भएका छन्। यस वर्ष पुरूष 4x400 मिटर रिले रेसमा उपत्यका प्रीतनाको टीमले नयाँ आर्मी रेकर्ड कायम गरेको छ। यस्तै पुरानो गोरखगढ़का बन्दोबस्ती कार्य सिपाही सलिन देवालले लङ जम्प र 100 मिटर दौड़तर्फ आफ्नो नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ।
1: उहाँले लङ जम्पमा 7.20 मिटर जम्प गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ। यस्तै उहाँले 100 मिटर दौड 10.64 सेकेन्ड पूरा गर्दै नयाँ आर्मी रेकर्ड बनाउनु त भयो नै, आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड ब्रेक गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न समेत सफल हुनुभयो। त्यस्तै 800 मिटर दौड़मा जमादार सोमबहादुर कुमारले निर्धारित दूरी 1:50.44 पूरा गर्दै आफ्नै नाममा रहेको रेकर्ड ब्रेक गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ।
4: मेरो नाम सलिम देवान हो, सिर पुरानो गोरखगढ, म लङ जम्पको नेशनल रेकर्ड होल्डर। मैले यो प्रधान सेनापति 2083 100-200 लङ जम्पमा गोल्ड अनि 100 मिटर र लङ जम्पमा मैले आर्मी रेकर्ड नेशनल रेकर्ड पनि गरेका छु। 100 मिटरमा आर्मी रेकर्ड मात्रै गरेका छु। त्यो आर्मी रेकर्ड गरेपछि एकदम खुसी नै छु म। अहिले आर्मी रेकर्डमा मैले 7.37 मिटर गरेका छु। सबभन्दा पहिले त हाम्रो गुरुबाहरू, हाम्रो कोचदेखि लगायत हाम्रो खेल सिनियर त्रिभुवन आर्मी क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा भाग गराइदिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। 200 गेम हुन लाग्छ, अब यो 200 गेम पछि 7 गेम छ। 7 गेममा एउटा मेरो लक्ष्य के छ भने एउटा मेडल आउँछु भन्ने लक्ष्य छ। त्यो लक्ष्य लिएर तालिम ट्रेनिङ गरिरहेको छु।
5: जम्मा सोमबहादुर कुमार, श्री जगदलगढ। मेरो इभेन्ट चाहिँ 800 मिटर गेममा चाहिँ आर्मी रेकर्ड गर्न सफल भएको छु। यो सफल हुनको लागि चाहिँ मेन भनेको आफ्नो मेहनत हो। मेहनतमा चाहिँ एउटा वातावरण बनाइदिने एउटा त्रिभुवन आर्मी क्लब, आर्मीले चाहिँ एउटा संरक्षण गरेर राखिदिएको छ। आर्मी क्लबले एउटा चाहिँ वातावरण बनाइदिएको ठाउँमा चाहिँ खेलाडीले चाहिँ म अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ मेडल दिन्छु, राष्ट्रको नाम चिनाउँछु, आर्मीको नाम चिनाउँछु भनेर चाहिँ लागि पर्नुपर्छ। अझै मेहनत गर्न चाहिँ अझै कोसिस गर्नुपर्ने रहेछ भन्ने चाहिँ हुन्छ।
0: यसै गरी प्रधान सेनापति ट्रफी प्रतियोगितामा महिला खेलाड़ीहरूले नयाँ आर्मी रेकर्ड बनाउँदै नेपाली खेलकुद क्षेत्रमा नयाँ आशा थपेका छन्। यस क्रममा कालीरक्षा गढ इन्जिनियर्सकी अमलदार जयरानी थारूले 400 मिटर दौड़ निर्धारित दूरी 56.79 सेकेन्ड पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। यस्तै 200 मिटर र लङ जम्पमा गरी दुईवटा नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ। उहाँले लङ जम्प तर्फ 5.57 मिटर जम्प गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको हो भने 200 मिटर दौड़मा निर्धारित दूरी 25.40 सेकेन्ड पूरा गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको हो।
6: यो वर्ष मैले जम्मा 3 आर्मी रेकर्ड गर्न सफल भए। इण्डियाकै राँची झारखण्डमा भएको साप च्याम्पियनसिपमा चाहिँ म 400 मिटर चाहिँ नेशनल रेकर्ड गर्न सफल भएकी थिए। सर्वप्रथम नेपाली सेना लगायत त्रिभुवन आर्मी क्लबलाई चाहिँ धन्यवाद दिन चाहन्छु। त्यसपछि मलाई ट्रेनिङ गराइदिनुहुने गुरु, कुरामा गाइड गरिदिने म भन्दा सिनियर खेलाडीहरू, उहाँहरूलाई चाहिँ म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सबभन्दा धेरै टार्गेट भनेको हाम्रो नेशनल गेम हो, नेशनल गेम पछि चाहिँ साप गेम।
1: यस्तै ज्याभलिन थ्रोमा राजदल गणकी अमलदार लक्ष्मी थारूले 43.58 मिटर थ्रो गरी नयाँ आर्मी रेकर्ड राख्नु भएको छ। यसै गरी सटपुट महिला तर्फ कालीजङ गणकी गुल्मा प्रबन्ध हुद्दा सीता शाहीले 11.24 मिटर थ्रो गरी नयाँ आर्मी रेकर्ड कायम गर्नुभएको हो। त्यस्तै 5 किलोमिटर दौड़मा गरूड दल गणकी प्युठ निर्मला केसीले निर्धारित दूरी 17:44 सात पल्समा पूरा गरी नयाँ कीर्तिमान बनाउनु भएको हो।
7: यो भन्दा पहिला अम पूर्णलक्ष्मी उपानेको 17:57 थियो, अहिले मेरो 17:44 सात पल्समा आर्मी रेकर्ड गर्न सफल भएको छ। एकदम खुसी छु, नसोचेको आर्मी रेकर्ड भएको छ। दुईचोटि चाहिँ गोल्ड मेडल जिते, एकचोटि सेकेन्ड मेडल, अर्को पटक थर्ड दुईचोटि भएको छ। घाम पानी नभनेर दिन रात मैले गर्नुपर्छ भनेर लागि परेपछि चाहिँ हुने रहेछ। अनुशासन भएपछि मात्र खेलाडीले जित हासिल गर्न सक्ने रहेछ। सबभन्दा मेन अनुशासन भएपछि आफ्नो खेलप्रतिको लगाव, मेहनत, सङ्घर्ष गरेपछि एक दिन सफल भइ नै रहेछ भन्ने कुरा आज मलाई अनुभव भएको छ।
0: जितका लागि गरेको प्रतिस्पर्धाले खेलाडीलाई जित मात्र दिँदैन, कीर्तिमान कायम गर्ने अवसर समेत दिलाउँछ। प्रधान सेनापति ट्रफीमा कायम भएका नयाँ कीर्तिमानले प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिताको उद्देश्य समेत पूरा गरेको छ। यसका लागि खेलाडीले गरेको मेहनत, संस्थाले गरेको लगानी र प्रशिक्षकको मार्गदर्शन महत्वपूर्ण आधारहरू हुन् भन्ने ठान्नुहुन्छ तेक्वन्दो खेलाडी प्युठ बिनका जोशी।
8: प्रधान सेनापति ट्रफी 2083 अन्तर्गतको तेक्वन्दो खेल विधातर्फ 40 केजी मुनिमा प्रथम स्थान हासिल गरेको। एउटा कोचको गाइडेन्स बिना त एउटा खेलाडी बन्दै बन्दैन होइन, तर हाम्रो कोचहरूले हामीलाई धेरै राम्रो ट्रेनिङ दिनुभएको थियो, त्यही भएर चाहिँ हामी अहिले स्थानमा बसेका छौँ। मलाई यहाँसम्म पुर्याइदिनु हुने कोचलाई, मेरो सम्पूर्ण गुरुहरूलाई चाहिँ म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँलाई मेरो मनदेखि नै एकदमै म उहाँप्रति धेरै आभारी छु।
1: यस्तै पछिल्लो एक वर्षमा सञ्चालन भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरेका सैनिक खेलाडीहरूलाई प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता समापनका अवसरमा पुरस्कृत गर्ने परम्परा यस प्रतियोगिताको अर्को उज्यालो पक्ष हो। यस वर्ष ट्रफी समापनकै अवसरमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका खेलाडीहरू पुरस्कृत भएका छन्। जस अनुसार कबड्डीमा प्युठ मीना नेपाली र एथलेटिक्समा प्युठ मुकेश बहादुर पाल पुरस्कृत हुनुभएको छ।
0: खेलाडी प्युठ मीना नेपाली 2082 सालमा सञ्चालन भएको वुमन्स वर्ल्ड कपमा सहभागी भई रजत पदक तथा काँस्य पदक जित्न सफल हुनुहुन्छ। यस्तै खेलाडी प्युठ मुकेश बहादुर पाल वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा 1500 मिटर दौड़मा सहभागी भई 2 स्वर्ण, रजत र काँस्य पदक जित्ने सफल खेलाडी हुनुहुन्छ। उहाँहरूलाई बलाधिकृत रथी श्री प्रदीपजङ केसीले प्रधान सेनापति महारथी श्री गौरव शमशेर जबरा अजय बल सम्पन्न ट्रफी प्रदान गर्नुभएको हो। पुरस्कृत भएपछि खुशी बाँड्दै खेलाडीहरू।
9: मेरो नाम प्युठ मीना नेपाली, म कबड्डी खेलको राष्ट्रिय खेलाडी। अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा चाहिँ 3 गेममा पार्टिसिपेट भए, 6 बीच एसियन गेममा नै हाम्रो ब्रोन्ज मेडल नै थियो, जुनमा चाहिँ आर्मीबाट 3 पढ्नु भएको थियो, त्यसमा म पनि थिएँ। सेकेन्ड वुमेन्स वर्ल्ड कपमा पनि म पार्टिसिपेट भएको थिएँ। अहिले पछिल्लो समय चाहिँ विश्व एसियन गेम्समा चाहिँ नेपालकै एक काँस्य पदक हासिल गर्न सफल भयौँ हामी चाहिँ। यसको लागि चाहिँ म त्रिभुवन आर्मी क्लबलाई धन्यवाद दिन चाहन्छु। यहाँसम्म आएर यो अजय बल ट्रफी त मैले कल्पना नै नगरेको पुरस्कार हो मेरो लागि चाहिँ। अब आगामी दिनमा चाहिँ कबड्डीले भनेको वर्ल्ड कप या एसियन गेम नै हो, यसमा चाहिँ अझै राम्रो मेडल लिएर आएर जुन यो काँस्य पदकलाई ऐतिहासिक मान्थ्यो नि, यो अब सिल्भर गोल्ड ल्याएर त्यसलाई अझै राम्रो ऐतिहासिक मेडल बनाउने चाहिँ इच्छा छ। यो पुरस्कार मोटिभेसनले चाहिँ एकदम नै खेलाडीलाई मैले यस्तो पाउँछु अब मैले गर्नुपर्छ भन्ने हौसला चाहिँ मिल्छ जस्तो लाग्छ।
10: मेरो नाम प्युट मुकेश बहादुर पाल, अनि घर चाहिँ दार्चुला, युनिट श्री देवीदलगण, अहिले चाहिँ देवघरीमा छ। अब यो अजय बल ट्रफीसम्म पुग्दाखेरि एकदमै धेरै मेहनत दुःखहरू सङ्घर्षहरू छ। 16 एसियन क्रस कन्ट्रीमा पनि मैले एसियामै एउटा ब्रोन्ज मेडल आफ्नो देशलाई दिलाएको थिएँ। योजनाहरू धेरै नै छन् किनकि अब अहिले त मैले एउटा अब भर्खरै त्यो एसियन गेममा पनि राजेन्द्र भण्डारी सरको नाममा रहेको एउटा राष्ट्रिय कीर्तिमान थियो 5 मिटरमा, त्यो रेकर्डलाई चाहिँ मैले भङ्ग गरेँ। अझै एउटा एसियन लेभलमा त्यो अनुसारको फेसिलिटीहरू, त्यो अनुसारको ट्रेनिङहरू पायो भनेपछि चाहिँ एसियन लेभलमै अब देशलाई चाहिँ मेडल दिलाउने एउटा सपना छ। अब म नेपाली सेनामै आएर मैले खेल क्षेत्रतिर लागेको, सैन्य तालिम गरेर पनि, अनि पल्टनमा आइसकेपछि गणपति भुसिन्थ्यो, राजु बस्नेत भन्ने कसा भुसिन्थ्यो, उहाँलाई चाहिँ मैले धेरै नै सम्झिन चाहेँ किनकि उहाँले गर्दा नै म यहाँसम्म पुग्यो भन्न चाहन्छु। होइन, त्रिभुवन आर्मी क्लबमा चाहिँ देख्न चाहन्छु, राम्रो गरेको सुन्न चाहन्छु भनेर चाहिँ उहाँले भन्नुभएको थियो। सेनाले गर्दा नै म यहाँसम्म पुगे हो, सेना नै मेरो एउटा यो खेलको लागि चाहिँ, यो सफलताको लागि चाहिँ मेरो एउटा मेरुदण्ड जस्तै।
1: प्रधान सेनापति ट्रफी अन्तर्गत हुने विभिन्न खेल प्रतियोगिताहरू उपत्यका बाहिर पनि सञ्चालन हुने गरेका छन्। यस वर्ष पश्चिम पृतनामा बक्सिङ, मध्य पश्चिम पृतनामा पुरूष फुटबल र सुदूर पश्चिम पृतनामा पुरूष भलिबल गरी तीनवटा विधा उपत्यका बाहिर सम्पन्न भएका थिए। यसले उपत्यका बाहिर खेल पूर्वाधार र खेलाड़ी उत्पादनमा समेत सहयोग पुर्याएको छ।
6: प्रतियोगिता अन्तर्गत पौडी, भलिबल, तेक्वन्दो, एथलेटिक्स तर्फ उपत्यका पृतना, जुडोमा मध्य पृतना, बक्सिङ र बास्केटबलमा नम्बर 16 वाहिनी अड्डा उत्कृष्ट भएका छन्। प्रतियोगितामा उत्कृष्ट भएका युनिटको टीमसँगै सहभागी सैनिकहरूलाई समेत पुरस्कृत गरिनुले खेलाड़ीलाई थप हौसला बढ़ाएको छ। तेक्वन्दो खेलमा उपत्यका पृतनाको तर्फबाट पुरूष 63 केजी मुनिको तौल समूहमा विजयी अमलदार लोकबहादुर
11: तेक्वान्दो विधा अन्तर्गत पुरुष 63 केजी मुनिको गोल्ड मेडल हो। मलाई एकदम गर्वमान्वित भएको छ। मैले मेहनत गरे अनुसारको फल पाउँदाखेरि खुसी नै छु। म पदक जित्न सफल भएँ। मैले नेसनल इन्टरनेसनल सब खेलिसकेको छु। हङकङ, कोरिया, दुबईमा पनि गएर खेलिसकेको छु। नेपाली सेनामा चिनाइ पनि सकेको छु। नेपाली सेनामा आएर म बनेको, नेपाली सेनाले मलाई बनाएको हो। यो संस्थामा आएर मैले यही तालिम गरेर म यहाँ आएर बनेको खेलाडी हुँ। अझै मैले हासिल गर्नु त धेरै सफलताहरू हासिल गर्न बाँकी नै छ। हरेक दिन मेहनत गर्यो भने ढिलो चाँडो हो, जो कोहीले पनि सफलता पाउन सक्छ।
1: खेलाड़ीले पाउने सफलताका पछाडि धेरैको योगदान रहेको हुन्छ। ती मध्ये प्रशिक्षकको भूमिका पनि एक हो। नेपाली सेनाले उत्कृष्ट खेलाड़ी उत्पादन गर्न उत्कृष्ट प्रशिक्षकहरूको व्यवस्था गर्दै आएको छ। प्रधान सेनापति ट्रफी प्रतियोगिताका हकमा समेत यो तथ्य लागू हुन्छ। एथलेटिक्स खेलकी प्रशिक्षक हुद्दा संगीता मेचे:
12: एउटा कोचले चाहिँ खेलाडीले बुझ्न सकेन भने चाहिँ उसको गेम इम्प्रुभदेखि लिएर हरेक कुरामा चाहिँ असर पर्छ। त्यो खेलाडीको क्षमता कति छ, उसले कति गर्न सक्छ र उसको बेसिक लेभलदेखि उसले कतिसम्म पर्फर्मेन्स दिन सक्छ भने चाहिँ एउटा असल कोचले चाहिँ उप्रति चाहिँ हरेक कुरा अनुभव गरेर निहाल्नु पर्ने हुन्छ। त्यही भएर एउटा नङ र मासुको सम्बन्ध सोचेर नै हुन्छ खेलाडी र कोचमा। खेलाडीहरूलाई चाहिँ एउटा कुनै पनि उद्देश्य लिइसकेर एउटा गेमको लेभलमा गइसकेपछि हामीले चाहिँ असल तरिकाले र अनुशासन तरिकाले आफ्नो ट्रेनिङ र डाइट लेभल म्यानेजमेन्ट हरेक कोचदेखि लिएर त्यसको व्यवस्थापन हेर्ने हरेक चिजहरू लिएर चाहिँ सबैले साथ सपोर्ट गरेर चाहिँ एउटा असल खेलाडी हामीले निर्माण गर्न सक्छौँ र हरेक कुरामा चाहिँ पोजिसनहरू लेभल गर्न सक्छौँ। त्यही भएर हामीले खेलाडीलाई चाहिँ मोरल म्यानेजमेन्ट र डाइट कुराले चाहिँ सपोर्ट गर्नुपर्छ र खेलाडीले पनि एउटा मनोबल उच्च राखेर ट्रेनिङ गर्यो भने त्यो खेलाडी अवश्य सफल हुन्छ।
1: नेपाली सेनाले आयोजना गर्ने प्रधान सेनापति ट्रफी केवल एउटा नियमित प्रतियोगिता मात्र नभई राष्ट्रिय खेलकुदको बलियो जग पनि हो। यसले सैनिक खेलाड़ीहरूको खेलको स्तर वृद्धि गर्ने तथा समग्र राष्ट्रकै खेलकुदको विकासमा टेवा पुर्याइरहेको विश्वास गर्नुहुन्छ तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय निर्णायक श्री उज्जवल श्रेष्ठ:
13: एकदमै गर्वान्वित पनि महसुस गरिरहेको छु र एकदमै खुसी पनि महसुस गरिरहेको छु। नेपाल तेक्वान्दो संघले नेपाल आर्मी सँग आबद्ध भएर धेरै गेमहरू खेलाइराखेका छौँ। विशेष गरी प्रधान सेनापतिको गेम हेर्दाखेरि चाहिँ हामीले विगतको भन्दा अहिले चाहिँ एकदमै एडभान्स भएको र खेलाडीहरूले पनि त्यही अनुसारले हाम्रो नयाँ जति अपग्रेड भएको टेक्निकहरू छ त्यो टेक्निकमा रहेर खेल्नु भएको महसुस गरिरहेको छ। नेपाली सेना तेक्वान्दो मात्र नभएको सम्पूर्ण खेल क्षेत्रमै अगाडि रहेको भन्ने कुरा सबैलाई थाहा भएकै कुराहरू हो। नेपाल तेक्वान्दो संघमा पनि नेपाल आर्मीको चाहिँ पकड एकदमै राम्रो छ। पहिलेदेखि राष्ट्रिय स्तरको गेमदेखि लिएर इन्टरनेसनल गेमहरू पनि जुन जति पनि भएको छ नेपाल आर्मीको सहभागिताले हाम्रो नेपाललाई पनि चिनाउने मौका पनि गरेको छ। नेपाली सेनालाई चाहिँ हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
6: नेपालमा खेलकुदको विकासको लागि प्रतियोगिताहरूको आवश्यकता खड्किरहेको अवस्थामा नेपाली सेनाले प्रधान सेनापति ट्रफी आयोजना गरी राष्ट्रिय खेलकुदमा गुण लगाएको ठान्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रामचरित्र मेहता:
14: समग्र राष्ट्रको खेलकुदको विकास उत्थानको लागि राष्ट्रको गरिमालाई उठाउनलाई नेपाली सेनाद्वारा विभिन्न खेलका खेलाडीको उत्पादन गर्ने व्यवस्थापन गर्ने कार्यले समग्र राष्ट्रिय खेलकुदकै विकासमा टेवा पुर्याएको छ। यो एउटा स्वागत योग्य कार्य हो। यो कामप्रति हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र यसलाई व्यवस्थित अझ मर्यादित र अझ अन्तर्राष्ट्रिय स्तरमा भएका खेलहरूका सबै विधाहरूमा सहभागी गराउनलाई प्रयासहरू भयो भने अझ राम्रो हुन्थ्यो। नेपाली सेनाबाट खेलाडीहरूको उत्पादन त हो एकदमै अनुशासित हुने, एकदमै राम्रो खेल्न सक्ने र धेरैवटा गोल्ड मेडलहरू राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हासिल पनि गरेको छ। त्यसैले यसलाई सकारात्मक रूपमा लिन सक्छौ। अर्को भनेको उहाँहरूको आन्तरिक विभागीय खेलहरू छ, त्यो खेलहरूलाई चाहिँ अझ व्यवस्थित विस्तृत गर्यो भने झन् राम्रो हुन्थ्यो। आगामी दिनमा मर्यादित बनाउन पाए झन् राम्रो।
1: रामचरित्र मेहताको यो प्रतिक्रियाले नेपाली खेलकुद क्षेत्रमा नेपाली सेनाको योगदान अनि भर्खरै सम्पन्न प्रधान सेनापति ट्रफी प्रतियोगिताको आवश्यकता र उपादेयतालाई पुष्टि गर्दछ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने नारालाई व्यवहारमै उतार्न प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सफल भएको छ।
15: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक जमादार कलम बहादुर तामाङ पनि बिदा हुन्छु। नमस्ते।
16: ओहो, ल पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला? र खै
17: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
16: त्यही त खै, यिनलाई चेत किन नआउला?
17: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
18: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: Geriye bırakıp yeter ki mutlu yaşamak.
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुदेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू,
5: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारे डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू,
10: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
9: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857972।
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
11: 10 बेड आईसीयू सेवा
12: 10 बेड एनआईसीयू सेवा
11: 10 बेड एसडीयू सेवा
12: नर्मल डेलिभरी तथा सीएस सेवा
11: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीलाल केयर हस्पिटल प्रणाली तुलसीपुर सात मोतीपुर र तुलसीपुर पाँच गोलाइन दान फोन 082-522-686 र 590-475
2: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन् अलिकति भएका खुर्पा हाँसी पनि भुतिएर कामै नलाग्ने भएका छन् बुढालाई भने मतलबै छैन
13: टेन्सन नगर्न बुढी सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा ग्रासी चुलेसी खुर्पा आँसी डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मर्मत पनि हुँदो रहेछ त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने कैचीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ
2: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय दिक मोबाइल नम्बर 98465552
14: मेरी आमोइनी घट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस त्यहाँबाट ल्याउँछ
15: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
14: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर चौक छ त्यही गएर ल्याए हुँदैन
15: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
16: हामी कहाँ साल सिस्टो असरा सासो चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
17: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857-23894 9847-14894
18: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
19: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
20: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
0: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
21: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
22: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
23: के भो बोलादै, के गुनगुनाइरहेको?
22: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
23: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
22: यति सजिलै?
23: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
24: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218747
25: र 0825218780।

0: रात मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएन को साझा खबर लील प्रकाश चन्द को नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन च्यानल बाट पनि सुन्न सकिन्छ। हिमतालमा पहिरो खस्दा बुढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटीकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै।
1: होल्डिङ सेन्टर किसिमबाट 17 भए र 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा अहिले 1,085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सिनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौ।
0: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने। चाडबाड लक्षित अनुगमनमा तीव्रता। सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
2: हामीले गर्नुपर्ने कामहरूलाई अलि जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने।
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। 5 जना सम्पर्क विहीन त छन् नै। पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदी लुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
1: होल्डिङ सेन्टर 37 भए र 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सिनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ। 1,085 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दा पुनस्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ। अलिगढले कोइटोर लगायत 13 जिल्लाहरू भए। 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्कटग्रस्त क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो। किनकि अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका थियौँ, असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई तिनमा लागि सङ्कटग्रस्त

0: रङ्गरो सँगसँगै घरबाट बनाउने गरौं।
1: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणीकरण

0: यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटेल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
1: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसै चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य वस्तुहरूको चाहिँ सहजता सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँटफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ़ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले श्रम कूटनीति, आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सीप विकासमा जोड़ दिँदै उहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने, सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
2: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्राब गरेर र दुवै मुलुकको राष्ट्रिय हित नबाच्ने गरी त्यहाँ अवसर छ, सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुनुभएको छ, अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने
0: राष्ट्रपति रामचन्द्र पौडेलले थप 2 अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका छौं।
3: दलित भूमि, सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता, योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन, अनि त्यसपछि कानूनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न, शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
4: पार्टीको संयन्त्रमा छलफल भएर अहिले पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ। त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासनभित्रै रहने गरी खगेन्द्र सुनारज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
0: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोडे। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
5: भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
6: निवेदन पेश गर्न पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसपछि सँगसँगै शो घोषणा पनि गर्नुपर्ने हुन्छ। त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो शो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
5: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढ़ी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही, विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: खुशीको खबर। तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
7: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
0: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
7: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98-417-55-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
8: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: एनसेल एपमा क्लेम गर्नुहोस्, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
0: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
5: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
0: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोज तलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
5: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
0: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुला तर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभयो। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ।
11: रसुवा भोटेकोसी बाढ़ीमा तपाईँका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकिन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
6: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको स्थायी ठेगाना भएको स्थानीय तहको वडामा सम्पर्क गरेर निवेदन दिन सक्नुहुन्छ। मुख्य रूपमा पेश गर्नुपर्ने कागजात भनेको एउटा निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे त्यही बाढीमा बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको नागरिकताको प्रमाणपत्र अथवा तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो जसले यो हाम्रो मान्छे बेपत्ता हुनुभएको छ भनेर निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेश वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ। समितिले निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ, र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 सूचना निकाल्छौँ त्यो दावी विरोधका लागि, र 7 सूचना निकालिसकेपछि त्यसको यकिन विवरण कार्यकारी समितिमा जान्छ, र कार्यकारी समितिले निर्णय गरेर नेपाल सरकारसँग पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था गरिएको छ।
11: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्सेकी संगीता नेपालको जस्तै बाढ़ीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
12: बाढ़ीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागजपत्र बनाउनलाई गोडामा आएर उडाको सेवा लिएर दाजुसँग सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नानीहरूलाई अब हामीसित पुरानो प्रतिलिपि थियो त्यो पनि कहीँ वडाहरूमा बसिराखेको हुन्छ होला, सबैको प्रयास हुन्छ, त्यो वडा केही नभएको ठाउँमा वडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिलिपि भने अलिक सघाउँछ र सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब वडामा वडा सेवा लिने वडाको सहयोग गराउने वडा सेवा फर हराए सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नागरिकता बनाइदिनु भनेर सिफारिस दिदी बनाइदिनुहुन्छ वडाध्यक्षज्यूले, त्यही बनाए त्यही लिएर जिल्लामा जाने हामी। पैसा लाग्दैन, 1 रुपियाँ पैसा पनि तिरेको छैन हामीले अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
11: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढ़ी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान
13: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था।

0: डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
1: स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
2: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुल्सीपुरका लागि तारा सुनार 98206796। र भारतको गोवाबाट आउनु परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परियार 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: यस क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाको काम अघि बढ़ेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढ़ी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महसँग कुराकानी गरेका छौं।
5: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं। र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मीडियाहरू, हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमाण्ड पोस्टको, विपद कमाण्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखजीको अध्यक्षतामा हुन्छ, त्यो बैठक बसेर आवश्यक समन्वय, त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यो भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 सशस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुमनुम्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ, तनहुँ, चितवन, नवलपरासी, पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधिक हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3। बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नुभएको छ।
6: बाढी पीड़ितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्, केही छ?
5: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्लाङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हुन्छ।
6: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना

0: हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भेगको उसको स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिरहेको थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ व्हाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
1: अब बाढीको जोखिम छ कि छैन, नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछन्?
0: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखेको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
1: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बारीले खानेपानी विद्युत सड़क अवरोध भएका क्षेत्रमा तत्काल के कस्तो व्यवस्था गरिएको छ?
0: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
1: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।

0: उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ मोटरसाइकल तथा स्कुटरका सम्पूर्ण पार्ट पुर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पार्ट, तुलसीपुर 5 सल्यान रोड डाङ, प्रोपराइटर टोप बहादुर गर्ती, मोबाइल नम्बर 9849407775 र 9818873399। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट, तुलसीपुर 5 कल्याण रोड दाङ, फोन नम्बर 0825227686 र मोबाइल नम्बर 9857225580।
4: चाड पर्वको समय छ, सामानहरू पठाउनु पर्ने, कसो गर्ने होला?
5: किन चिन्ता गर्नुहुन्छ, स्मार्ट ट्रान्सपोर्ट प्रणाली छँदैछ नि।
4: दाङबाट काठमाडौँ र काठमाडौँबाट दाङ कुनै पनि सामान, मोटरसाइकल, स्कुटी, चामल लगायत विभिन्न सामानहरू लैजानु परेमा वा ल्याउनु परेमा स्मार्ट ट्रान्सपोर्ट प्रणालीलाई सधैँ सम्झनुहोस्।
5: साथै सल्यान, रुकुम, प्युठान, रोल्पाबाट पनि ढुवानी सेवा उपलब्ध छ।
4: तुलसीपुरका लागि सम्पर्क डायनामिक ट्रेड कन्सर्न भुइयाथान नजिकै, मोबाइल नम्बर 9857788163।
5: घोराईका लागि सम्पर्क नम्बर 9857853166। लमाईका लागि सम्पर्क नम्बर 9857853165।
4: र काठमाडौँका लागि सम्पर्क नम्बर 9857853165। नेपाल अधिराज्यभर फुल ट्रिप ढुवानी सेवाको पनि व्यवस्था छ।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष रमेश कुमार डीसी, उपाध्यक्ष टेक बहादुर डागी, सचिव सुशीला डागी र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुखीदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर सार लामिदमार दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ छड, सिमेन्ट, सरिया, जस्ता पाता, रंगरोगन, फलाम, एंगल पाइप, पेन्ट लगायत सम्पूर्ण घर निर्माणका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै सामान ढुवानीका लागि गाड़ीको समेत व्यवस्था रहेको छ। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्राली, तुलसप्राट दाङ, फोन नम्बर 0824162010 र मोबाइल नम्बर 9857821750।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ अर्डर अनुसारका गहना तयार गरिनु

0: रेगुलेटर पाइप लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनका साथै चुलो मरमत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा राप्ती ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर जग बहादुर ओली फोन नम्बर 082-521-876 र मोबाइल नम्बर 98-578-21-876।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ रेडमी भिभो ओप्पो टेक्नो इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। साथै बिग्रिएका सबै प्रकारका मोबाइलहरू मरमत पनि गरिन्छ र पुरानो मोबाइलसँग नयाँ मोबाइल साटफेर र सेकेन्ड ह्यान्ड आइफोन पनि उपलब्ध छ। शुभम मोबाइल सेन्टर तुलसीपुर 5 बस पार्क दाङ माछापुसरे टोल विकास संस्थाको गेट अगाडि प्रोप्राइटर कृष्ण विक मोबाइल नम्बर 98-578-56-050। सेवा गर्ने मौका दिनुहोला।
3: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तुलसीपुर बेकरी एन्ड डेरी सप तुलसीपुर 5 दान दूरसंचार अगाडि प्रोप्राइटर देवेन्द्र भण्डारी मोबाइल नम्बर 97-6-19-64-314।
3: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर 1 सुन चाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली तुलसीपुर 5 अङ्ग लाइन दाङ फोन नम्बर 082-522-762 मोबाइल नम्बर 98-578-21-179 र 98-478-62-002।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्न जस्तै दाल चामल आटा चिनी लगायत विभिन्न अर्ग्यानिक सामानहरू काठबाट बनेका हस्तकलाका सामानहरू पाउनुका साथै एउटै छानामुनि सबै प्रकारका सेवाहरू उपलब्ध छन्। तुलसीपुर कोसेली घर तुलसीपुर 5 बस पार्क दान
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न कम्पनीका नयाँ तथा पुराना स्कूटर र मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ। साथै दशैं तिहारको अवसरमा हरेक मोटरसाइकल र स्कूटर खरिदमा पाउनुहोस् 10,000 सम्मको छुट। तुलसीपुर रिकन्डिसन हाउस एन्ड वर्कसप तुलसीपुर 6 घुराई रोड दाङ प्रोप्राइटर दीपक पाण्डे मोबाइल नम्बर 98-578-71-191 र 98-181-191। सेवा गर्ने मौका दिनुहोला।

0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एण्ड स्टेट, तुलसीपुर 5 सल्यान रोड, दान, रेडियो प्रकृति अगाडि, प्रोप्राइटर अखिल क्षेत्रियल, मोबाइल नम्बर 98578 27 427, फोन नम्बर 082-521-271।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस, तुलसीपुर 5 कलाइन, दाङ, प्रोप्राइटर नरेश राज भण्डारी, मोबाइल नम्बर 98578 27 700।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ छड, सिमेन्ट, जस्ता पाता, पीभीसी, सीपीभीसी पाइप, रंग रोगन, पानी तान्ने मोटर, ड्रिल मेसिन, ग्रेन्डर मेसिन, कटर मेसिन, धाराका सेटहरू, झ्याल ढोकामा लगाउने जाली, किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर, तुलसीपुर 9 बेलुवा, दान, प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी, मोबाइल नम्बर 98578 23909 र 98034-39918। एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ एलईडी बल्ब, डोम लाइट, तार, सर्भिस तार, सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिङ, प्लम्बरको काम गरिनुका साथै पेन्सिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, नमस्ते मिनी मार्केट भित्र, प्रोप्राइटर गिरिराज पाण्डे, मोबाइल नम्बर 98038 45 476 र 98677 99 421।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस, कोट, प्यान्ट, दौरा सुरुवाल, जोहारी कोट, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एण्ड टेलरिङ सप, तुलसीपुर 11 उरहरी चोक, अमेलिया रोड, दाङ, नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार, मोबाइल नम्बर 98479-52315 र 98095-99119। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्स गेट, ग्रिल, सटर, गोल भर्याङ, रेलिङ, डेस्क बेन्च, चुलो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ वर्कसप, तुलसीपुर सात शिवनगर, डाँडापाटु, कल्याण रोड, दाङ। प्रोप्राइटर लल्लु बाबु। फोन नम्बर 082-523-269, मोबाइल नम्बर 98-69-16-700 र 98-10-88-40-40। एक पटक सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सटिङ सुटिङका कपड़ाहरू पाइनुका साथै कोट प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपड़ाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एण्ड प्रोसेस कपड़ा पसल, तुलसीपुर 5 कलाइन जेसी चोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर हरेन्द्र वर्मा। मोबाइल नम्बर 98-479-46-46। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा, बच्चाका कपडाहरू, रेडीमेड टप सुटहरू, स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर, तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ। प्रोप्राइटर विमला नेउपाने र शिव केसी। मोबाइल नम्बर 98-478-14-099। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल कलेज अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास सटिंग सुटिंग एण्ड टेलरिंग सेंटर, गोलाइन तुलसीपुर, दांग। ज्योति विकास बैंक भएको घर। प्रोप्राइटर पोषण रनपाल, लक्ष्मी रनपाल। मोबाइल नंबर 98-686-25-584 र 98-480-59-219।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी, तुलसीपुर 5 खलाइन, दाङ। प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी। मोबाइल नम्बर 98-578-23-872।
6: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू कस्मेटिक खेलौना फास्टफूड तथा क्याफे सेवा डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट सपिङ मार्ट तुलसीपुर बाहिनी चोक दाङ फोन नम्बर 082-5223-202 साथै हाम्रो अर्को सेवा खुराई 15 भिङरेली चोक दाङ फोन नम्बर 082-5563-923 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप प्रिकन्डिसन हाउस ओर्को सप तुलसीपुर छ हात्ती खोवादाङ प्रोप्राइटर दिलीप केसी फोन नम्बर 082-5201-42 र मोबाइल नम्बर 98-5-78-20-300 छ।
7: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल कुलानन्द अधिकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर भण्डारी मोहन एवं समस्त दिव्यकुञ्ज एकाडेमी परिवार तुलसीपुर साथ दान फोन नम्बर 082-5-90-066 र मोबाइल नम्बर 98-5-78-80-066।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गणेश डेरी उद्योग परिवार तुलसीपुर 5 अंगलाइन दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 समेक्षालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98-4-78-44-683 र 98-4-78-64-770।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनैतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर 4 बनहरी दाङ अध्यक्ष प्रभात थापा सचिव चन्द्रबहादुर केसी।
0: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान सीजी का ज्ञान तथा मोडुलर स्विच सुफत मूल्यमा पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेज तथा सिंगल फेज को वायरिंग गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर वामदेव विष्ट टेक बहादुर केसी र एकगी बहादुर बुढा। फोन नम्बर 082-523-158 मोबाइल नम्बर 98-578-91-111 98-578-23-185 र 98-478-20-165 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर 5 बस पार्क पिपल बोर्ड देखि दक्षिण पूर्व तर्फ प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98-64-48-838 र 98-062-45-818।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर 6 दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-595-062 र मोबाइल नम्बर 98-497-023-20।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिन का साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मरमत सेन्टर तुलसीपुर 5 पुलचोक बस पार्क दाङ फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98-095-97-52 र 98-1250-65-35।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका गर गहनाहरू पाइनुका साथै थापावाल 1 नम्बर उनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर 5 बस पार्क रोड दाङ साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ्ग लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण विक र पुकार विक। मोबाइल नम्बर 98-578-20-308।
2: <Sess-> विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर 5 खलाइन दाङ सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका। मोबाइल नम्बर 9849921114 र 9860780045। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया चिरान काठ पार्केट तयारी झ्याल ढोका चौकोस पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समेल तथा फर्निचर उद्योग तुलसीपुर छ अमेलिया रोड गुम्बा चोक दाङ। प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 9858252923 र 9829593323।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एमआरएफ एपोलो जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर मान बहादुर खड्का। फोन नम्बर 0825208066 र मोबाइल नम्बर 9857820043।
7: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सिपल लोकेन्द्र खटका एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर छ दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ सिमेन्ट छड जस्ता पाता पाइप बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
1: नवनिर्माण हार्डवेयर प्रणाली तुलसीपुर 5 अंगलाइन दाङ साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्रणाली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 0825211144। मोबाइल नम्बर 9848824520 र 9898814349।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं
8: उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्रणाली परिवार तुलसीपुर 9 दोखरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टार को आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चोक देखि पूर्वतर्फ, प्रोप्राइटर सीपी शर्मा, मोबाइल नम्बर 98449-84441। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडीमे दाङ, फोन नम्बर 082-4111-173 र मोबाइल नम्बर 98578-26386।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, सेल सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ, अध्यक्ष दीपक कुमार बुढाथोकी, सचिव प्रकाश भण्डारी, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, यातायात मजदूरहरू सचेत बनौ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ घर वायरिङ तथा खाने पानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेस स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी भवन सँगै सचेको भवनमा, प्रोप्राइटर चेत बहादुर डाँगी, फोन नम्बर 082-5-23-343, मोबाइल नम्बर 98578-23-957 र 98479-81-957।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ, प्रोप्राइटर बलदेव रजौरे, मोबाइल नम्बर 98578-23-980।
2: शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज झण्डा, मायाको सिनो, बिल भरपाई, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग प्रिन्ट, टी शर्ट प्रिन्ट, फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीपुरपा सल्यान रोड, दाङ खानेपानी भवन सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9857251143 र 9847686979।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायतका विभिन्न भाँडाहरू, कृषिजन्य सामग्री, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम, सुर्खेत रोड, दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली। मोबाइल नम्बर 9857251213 र 9847709058। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज, जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर, तुलसीपुर 5 दाङ, वीरेन्द्र चौकदेखि पश्चिम तर्फ, सुर्खेत रोड। प्रोप्राइटर सुरेन्द्र नेपाली, भगवती नेपाली र धनबहादुर नेपाली। मोबाइल नम्बर 9825531512।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, बकरीवास लगायत जातका बंगुरका पाठा पाठीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्यीय कृषि पशुपन्छी तथा बंगुर पालन फर्म, तुलसीपुर 8 गहते खोला, दाङ। प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 9821329980 र 9745939462। सेवा गर्ने मौका दिनुहोला।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृंखलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौं।
0: अनि
2: हिजोको करोडपट्टिवाला मान्छे आज तपाईँको भिगपट्टि छ,
3: त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र
0: भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका दशैंबारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
4: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रूमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिश समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका अल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5ले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्तत जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाउ गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाई छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेपास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाई छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 दशक भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला 1का प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार चाहिँ सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ, दुईजना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
5: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ दोन्बाको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, धारबारहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
5: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनीसीए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
6: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अध्यक्ष संघ र प्रदेशविद आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिद्धेश्वरी नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रा साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
7: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
8: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपट्टि छ। त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुसी मनाउन सकिन्छ?
7: त्रिशुली बजारमा पुष्पौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
9: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेरो सब गयो। कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ, है त्रिशुलीको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैं के चार तिहार भनी कुकुरै छैन।
7: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अर्यालले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
10: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
7: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष छ भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
11: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
0: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतता लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
11: 2023-27 श्रृंखला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुन्ने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छ भित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
0: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
11: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रो जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
4: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीश प्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश, एक व्यक्ति एक बिरुवा लगाऊं।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
8: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ, तिमीलाई के भयो र?
7: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो, घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
8: त्यसको लागि किन चिन्ता गर्छौ, हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स। हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
9: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
8: टेन्सन नगर न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्राची, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
9: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोप्राइटर अजय विक, मोबाइल नम्बर 98476555452।
10: खुशीको खबर,
11: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा।

0: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
0: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
0: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
0: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
2: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
0: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
4: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
5: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।